0: ग्राहकको संख्या बढेको छ तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढे पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्ला वर्षमा निरन्तर खुम्चदै गएका छन्। बैंक तथा वित्तीय संस्था लघुवित्त वित्तीय संस्था समेतको शाखा संख्या 2082 वैशाख मसान्तमा 11,526 रहेकोमा 2083 वैशाख मसान्तमा 11,359 झरेको छ।
1: भोजपुरमा एसी परीक्षामा पालिकाभित्र उत्कृष्ट जीपीए ल्याउने छात्र छात्रालाई गाउँपालिकाले नगद सहित सम्मान गरेको छ। भोजपुरको टेम्के मयुङ गाउँपालिकाले एसीमा उत्कृष्ट जीपीए ल्याउने एक छात्र र एक छात्रालाई नगद 50,000 सहित सम्मान गरेको हो।
0: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानून व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। कैद सजायमा सुधारको प्रस्ताव, घरमै बसेर कैद भुक्तान गर्न सकिने नयाँ प्रस्ताव, कैदीका लागि प्यारोलको दायरा बढाइदै कान्तिपुर दैनिकमा समाचार छ।
1: मुलुकमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम फाट्दै बढ़ेको छ। केही महिना यता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहल पहल बढ़िरहेको छ।
0: वैदेशिक रोजगार विभागले उजुरी फर्चट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनार लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो।
1: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीबी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो तर एसपीबी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मुना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका छन्।
0: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरे बमोजिम 3,414 पुरूष, 941 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 जनाको आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 को आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्।
1: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम शनिबारदेखि प्रारम्भ गरेको छ। शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिशो खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बुधबार एक मिनटको अन्तरमा 7.2 र 7.5 म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या 920 पुगेको छ। उद्धारकर्ताहरू भग्नावशेष मुनि पुरिएकाहरूको खोजीमा जुटिरहेका छन् भने 51,000 भन्दा बढ़ी व्यक्ति अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट राजधानी काराकास नजिकको ल्याङ्गोङ क्षेत्रमा सबैभन्दा बढ़ी प्रभावित भएको छ। अन्तर्राष्ट्रिय उद्धार निकायहरूका अनुसार भूकम्पपछि पहिलो 48 72 घण्टा जीवित व्यक्तिको उद्धारको लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समुएलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 अन्तरले जित निकालेको हो। यो खेलमा क्रोएसियाले 31 मिनटमा अग्रता लिएको थियो। क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए।
2: अब नेपाली खबरमा अब विचार विश्लेषण। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकको कान्तिपुर दैनिकमा विष्णु सापकोटाले लेख्नु भएको विचार लिएका छौं। जेनजी विद्रोहदेखि आम निर्वाचनसम्मका केही छोटा महिनाहरूमा नेपाली राजनीतिको ग्राउण्ड गहिरोसँग स्पष्ट भएको छ भन्नेसम्म त धेरै थोर स्वतन्त्र रूपमा सोच्न सक्ने सबैले स्वीकारेकै जस्तो लाग्छ। एकातिर भर्खर 4 वर्ष पहिले अस्तित्वमा आएको एउटा दल त्यो ठूलो सिफ्टको प्रतिनिधि बन्न पुगेर संसदमा पुग नपुग दुई तिहाई सीट सहित उपस्थित छ। अर्कोतिर 35 वर्षदेखि आखिर जे गरे पनि हामी नै हो नि त भनेर आफूहरू मध्ये एक वा अर्कोलाई नै निर्विकल्प राज्य संस्थापन भन्ने ठानेका पुराना दलहरूले होइन यो के भएको हो भनेर जे भइसकेको छ त्यो ग्रहण गर्न व्याकरण भेटाउनै सकेका छैनन्। नेपाली समाजको वैचारिक उकुस मुकुस शीर्षकमा विष्णु सापकोटाले कान्तिपुरमा लेख्नु भएको छ।
3: विश्व च्याउने सानो आँखी झ्यालो बीबी सारा शीर्षकमा कलनिधि दाहालको विचार हिमालय टाइम्समा छापिएको छ। सृष्टि छ त्यसैले जीवन छ। जीवन बीमा पनि सृष्टि हुन सक्छ तर सृष्टि बिना जीवन सम्भव छैन। हल्का मान्छेहरू बाँच्नका लागि ओठ खोलेर भन्छन् अठोट र विश्वासका सामु असम्भव केही छैन तर यो भनाइ नै जड भविताका हल्का मनका उत्कोष हुन्। यस उपन्यासको पात्र विपन यही हल्कापनबाट उम्कन संसारमै पाइला टेकेर संघर्षको कठोर उकालो उक्लन हिम्मत उठाउँछ। हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अधिकुरा 105.4।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
5: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
8: यस समयको साथमा जितु सुनचाँदी पसल
9: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। यसमा हामी विभिन्न क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौं। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एलआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौं। आजको दिनमा नेपाली बहसको विशेष श्रृंखलामा तपाईहरूसँग आज हामी जानकारी गराउन चाहन्छौ, अहिले फेरि नेपालमा कम्युनिष्ट एकताको एउटा लहर शुरूआत हुन खोजिरहेको छ। वामपन्थी एकतालाई फागुन 21 गतेको निर्वाचनबाट पानी भन्न पनि नपाइसकेपछि फेरि वामपन्थी एकता शुरू हुन थालिसकेको छ। कम्युनिष्टहरूले एकता गर्न थालेका छन्, फेरि सहकार्य गर्न थालेका छन्। आउँदो स्थानीय तहको र प्रदेशको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ़ने गरी जुन किसिमको छलफल र बहस भइरहेको छ, अब यसले नेपाल र नेपालीहरूको जगलाई हँसाएको छ। साँच्चै अब वामपन्थी एकता, फेरि पुराना राजनीतिक दलको एकता, केका लागि एकता, किन एकता, 2074 भएको एकता के भयो, लगायतका धेरै प्रश्नहरू चाहिँ यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौ, हामी चर्चा गर्न चाहन्छौ। आजको दिनमा अहिलेको अवस्थामा कमजोर भइसकेपछि गरिने एकताले खास उपलब्धि के हासिल गर्न सक्छ, यो अहिलेको एकताले केही उपलब्धि हासिल गर्ने हो, नेपालीहरूले, नेपाली नागरिकहरूले, आम नेता कार्यकर्ताहरूले अहिलेको एकतालाई साँच्चै सुदृढ एकताका रूपमा अवलम्बन गर्न सक्छन् त, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। एकता कसका लागि, के का लागि, व्यक्तिका लागि एकता अब सम्भव छ त? अब फेरि नेता कार्यकर्ताहरूलाई, नागरिकहरूलाई झुक्याउन सकिन्छ त? अहिलेको नेपाली बहस आजको दिनमा नै विषयमा केन्द्रित पनि रहनेछ, किनभने अहिलेको अवस्थामा फेरि वामपन्थी दलहरू र अहिलेका पुराना राजनीतिक घटकहरू एक ठाउँमा उभिन खोजिरहेका छन्। आज मात्र एउटा कार्यक्रम छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, जलनाथ खनाल, उपेन्द्र यादव लगायतका नेताहरू एउटै मञ्च शेयर गर्ने तयारीमा हुनुहुन्छ। र अहिलेको अवस्थामा यो एकताको सार्थकता के हो, नेकपा एमाले र प्रचण्ड अर्थात केपी ओली र प्रचण्ड बीचको एकताको सन्देश के हो, आजको नेपाली बहसमा चर्चा गर्न चाहन्छु। श्रोता, पुराना राजनीतिक दलहरूको आक्रमणीयता र पुराना राजनीतिक दलहरूको विरासतलाई तोडेर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको आफ्नो वर्चस्व कायम गरेको छ, जनताले उसलाई जुन किसिमले पत्याएका छन्, नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन ढंगले विश्वास गरेका छन्, यो सँगसँगै देशको विकास र समृद्धि पनि सँगसँगै जोड़िएको छ। अब विकास हुनुपर्छ, अब देशमा चाहिँ हरेक क्षेत्रको सुधार हुनुपर्दछ। आज यिनै विषयमा पनि निकै ठूलो चर्चा र परिचर्चा हुन थालेको छ। आजको नेपाली बहसमा हामी बहस गर्न चाहन्छौ, चर्चा गर्न चाहन्छौ। सकसमा किसानहरू छन्, बढ़दो लागत छ, खडेरीको जोखिम छ, अहिलेको अवस्थामा समयमा मल र बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छ, कृषिमा यान्त्रिकीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको किसानहरूको गुनासो छ। आदरणीय श्रोता, कुल ग्राह्य उत्पादन कृषि क्षेत्रको योगदान 24% छ, कुल ग्राह्य उत्पादनमा धान बालीको योगदान 11.30% छ, कृषि क्षेत्रमा आश्रित जनसंख्या 60% छ, अझै पनि कुल रोजगारीमा कृषि क्षेत्रको हिस्सा 62% अघेटेको छ। अहिलेको अवस्थामा समयमा मल नपाउने यो एउटा रोग बनेको छ। अहिलेको सरकारले समयमा मल दिने, समयमा बिउ दिने जुन ढंगले नारा अगाडि सारेको थियो, त्यो नारा पूरा हुन सकिरहेको छैन। सरकार किसानको मल बिउतर्फ ध्यान दिन सकिरहेको छैन, तर सुकुम्बासीतर्फ ध्यान दिएको छ, बस्तीहरू भत्काएको छ, सुकुम्बासीका तितर बितर पारेको छ, सुकुम्बासीको बिल्ली बाढ़ पारेको छ, सुकुम्बासी अहिले रोइरहेका छन्। सुकुम्बासीहरूले अहिले भनिरहेका छन्, आदरणीय श्रोता, हामीलाई बस्न देऊ, हाम्रो पनि यो भूमि हो, यो नेपालको भूमिमा, यो जमीनमा हामीलाई पनि एक ठाउँमा एक किनारमा बस्न देऊ, उनीहरूले भनिरहेका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले भर्खरै मात्र सम्पन्न महाधिवेशनले जुन किसिमको पार्टीलाई बलियो बनाएर अगाडि लैजाने र पार्टीको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई वैधानिक रूपमा मान्यता दिएको छ, अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी आफूलाई बलियो त बनाउँदैछ, तर यो जनताको पक्षमा छ कि छैन, नागरिकको पक्षमा छ कि छैन? राष्ट्रिय स्वतन्त्र पार्टी एउटा सबैको, देशको एउटा पार्टी भन्न सक्छ कि सक्दैन? सबै वर्ग, जात, जाति, लिंग, उत्पीडन क्षेत्रको पार्टी छ कि सक्दैन?
आजको नेपाली बस त्यतातर्फ पनि केन्द्रित रहनेछ। कुनै पनि नागरिकलाई रुवाउन पाउँदैन, कुनै पनि नागरिकका आँखा अभानु बनाउनु पर्छ, कुनै पनि नागरिकलाई धपाउने होइन, लखेट्ने होइन, कुनै पनि नागरिकलाई लखेट्नुभन्दा अगाडि उसको व्यवस्थापन गर्नुपर्छ। विश्वका धेरै देशहरू छन्, हरेक देशमा फुटपाथ छ, तपाईँले देखिरहनु भएको छ। अहिले फुटपाथका दाममा नगरपालिकाहरूले हिजोदेखि बालेन्द्र शाह काठमाडौँ महानगरपालिकामा आइसके पछाडिदेखि चाहिँ नागरिकहरूलाई यति पीड़ा दियो, यति अप्ठ्यारो परिस्थिति सृजना गरिएको थियो, उनीहरूलाई व्यवस्थापन गरिएन। बाट जनजीविका चलाउने त्यसले अर्को आन्दोलन धेरै ठूला समय जानु पर्दैन, तपाईँहरूलाई थाहा छ। अहिले भारतको भाजपा जुन ढंगले जनताका माझमा छ, त्यहाँ पनि कग्रोच युवाहरूको समूह चाहिँ अगाडि आइसकेको एउटा स्थिति छ, तपाईँहरूलाई थाहा छ। कोमिङताङ हुँदै होइन, माओ सेतुङ हुँदै सी जिङपिङसम्म आइपुग्दाखेरि दान साओपिङ कोमिङताङ होइन, अहिलेको अवस्थामा चाहिँ कोमिङताङ भन्ने एउटा निकै ठूलो बलियो पार्टी थियो चीनको, यसमा धेरै ठूला समय जानु

0: सबभन्दा हरेक कालखण्डमा जनताको पक्षमा राम्रो काम गर्न सकिएन भने अप्ठ्यारो हुन्छ। आज वामपन्थी एकताको नारा दिएर फेरि एकपटक दलहरू एउटै मंच शेयर गर्दैछन्। यसको उपाध्यता के हो, यसको वास्तविकता के हो, अब के गर्न खोजिएको हो, आजको नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9855 54313 र 9841 43 48 32।
2: मूल्य होइन स्वास्थ्य रोजौ। होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
2: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
2: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आर्ट जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364415502, मोबाइल 9855405502 र 9864501।
4: रेडियो आदिखोला 105.4 विषयमा सारो बहस, नेपाली बहस।
5: यस नेपाली बहसका साथमा
4: प्रीति तयारी चल्छौ। ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसोम फाइबर नेट।
0: यतिकै हाम्रो भेषमा पूर्व प्रधान एवं जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुनुहुन्छ। उपेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नमस्कार, गुड मर्निङ, यहाँलाई हार्दिक स्वागत छ नेपाली बहसमा।
6: धन्यवाद।
0: अब आज फेरि एकपटक वामपन्थी एकता एवं सहकार्य, पुराना राजनीतिक दलहरू एउटै मंच शेयर गर्दै हुनुहुन्छ, तपाईँ पनि त्यहाँ आजको मंचमा तपाईँको पनि उपस्थिति रहने विषय आयो। यो सहकार्य यो के का लागि अहिले यो अवस्थामा?
6: अब पहिलो त मेरो त्यहाँ उपस्थिति आज हुन नसक्ने हो, म बाहिर छु,
0: खबर तपाईँलाई आएको थियो।
6: दोस्रो कुरा के भन्दाखेरि, अब कम्युनिष्ट पार्टीहरू विभिन्न समूहमा बाँडिएका छन्, जसले गर्दा कम्युनिष्ट आन्दोलन कमजोर भयो, उहाँहरूको ठम्याइ छ, र त्यसकारणले चाहिँ के हो भन्दाखेरि वाम एकता हुन सक्यो भने बलियो हुन्छ र प्रतिरोध गर्ने क्षमता बढ्छ भन्ने लागेको हुन सक्छ।
0: यहाँलाई खबर थियो उहाँ उपस्थितिका लागि प्रज्ञा भवनमा?
6: म बाहिर छु, म काममा।
0: तपाईँहरूको प्रतिनिधि जान्छ त्यहाँ जसभाबाट?
6: अब त्यहाँनिर मैले टाइम छ,
0: होइन, अहिलेसम्म केही छलफल भएको छैन पार्टी प्रतिनिधि जाने विषय। तर अब यो वामपन्थी एकता, यो सहकार्य आफू कमजोर भइसकेपछि फागुन 21 को निर्वाचनमा या भन्न नपाइसके पछाडिको सहकार्य हो कि अब जनता पत्याउला नि यो विषयमा उपेन्द्रजी?
6: होइन, अब यसको जवाब त के अरे भन्दाखेरि कम्युनिस्टहरूले दिने हो, हामी त समाजवादी पार्टी। तर कुरा के हो भन्दाखेरि, एउटा सामान्य कुरा, जब राजनीतिक दलहरू कमजोर हुन्छन्, जब मुलुक संकटमा पर्छन्, मिल्ने नै त्यति बेला हो नि।
0: तर पटक पटक मिलेका पनि छन्, होइन,
6: मिलेका पनि छन्।

0: भनिन्छन्, फेरि जितेका भनिन्छन्, फेरि टुटेका भनिन्छन्। नेपालमा कम्युनिष्ट पार्टीहरू मात्रै होइन, करिब करिब सबै पार्टीहरू नेपालमा कुट्ने, जुट्ने, फुट्ने यो चरणबाट गुज्रिरहेको छ। मुलुकको राजनैतिक दलहरू नै संस्थागत भइ नसकेको अवस्था, संस्थागतमा भने संस्थागत रूपले स्थापित भएर एउटा सिस्टममा अगाडि बढ्दा अप्ठ्याराहरू फेस गरिरहेको अवस्था हो नि अहिले नेपालको।
1: तर नेपालका कम्युनिष्टहरूलाई पनि त जनताले एकपटक त दुईटै नजिकै मत पनि दिए होइन, 74 सालमा राम्रै होइन
0: मान त त्यहाँ मेरो अलिकति धारणा फरक छ। नेपालमा कम्युनिष्ट पार्टी त छन् है, मार्क्सवाद लेनिनवाद भन्या पनि छन्, मछुवाथवा झण्डा बोक्या पनि छन्, तर विचार चरित्र व्यवहारमा नेपालमा कम्युनिष्ट पार्टी नै छैन, कम्युनिष्टहरू नै छैन। कम्युनिष्ट र काँग्रेसमा के फरक छ? नेपालका कम्युनिष्टहरू अरू दुनियाँका कम्युनिष्टहरूभन्दा निकै फरक छन्।
1: भनेपछि नेपालमा कम्युनिष्टहरू छैनन्, यो कम्युनिष्टको खोल मात्रै होइन,
0: कम्युनिष्ट पार्टी छन् तर कम्युनिष्ट विचार, कम्युनिष्ट चरित्र, कम्युनिष्ट आदर्श चाहिँ पोलेर खाइसकेका छन्।
1: अहिलेको अवस्थामा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू चाहिँ कम्युनिष्ट मान्न सकिँदैन उहाँहरूले,
0: होइन? कम्युनिष्ट तपाईँहरू देख्नु भएको छ, उहाँहरूमा कम्युनिष्ट आदर्श, कम्युनिष्ट चरित्र, कम्युनिष्ट सिद्धान्त, कम्युनिष्टको आवरणभित्र चाहिँ के छ भन्दाखेरि एक खालको मलाई भन्नुहुन्छ भने राजनीतिक अवसरवादीका बाहेक केही देख्दैनौ। कम्युनिष्टहरू त वास्तवमा सर्वहाराका लागि, किसान मजदुरका हितका लागि लड्ने पार्टी हो, भ्रष्टाचार चाहिँ के छ निर्मूल गर्ने पार्टी हो, जातीय भेदभाव अन्त्य गर्ने पार्टी हो, वर्गीय शोषण उत्पीडन अन्त्य गर्ने पार्टी हो। त्यो दिशामा काम गरेको नेपाली कम्युनिस्टहरूलाई देख्नु भएको छ?
1: त्यो दिशामा त एकदमै कम छ, किनभने 10 वर्ष सशस्त्र द्वन्द पछाडिका चाहिँ विलासिताका अवस्था हेर्ने हो भने त कम्युनिष्ट हुन् कि के हो भन्ने कुरा चाहिँ छुट्याउनै गाह्रो छ नि त यो देशमा त।
0: मैले त पार्लियामेन्टमा एकचोटि भनेको थिएँ नेपालमा कम्युनिष्टहरू होइन कम्युनिस्टहरू छ, मेरो पनि मात्रै मान्यता होइन, यो अन्तर्राष्ट्रिय कम्युनिष्टहरूको पनि मान्यता हो। विभिन्न देशका कम्युनिष्ट पार्टीहरूले पनि नेपालको कम्युनिस्टहरूलाई त्यसरी नै हेरेका छन्।
1: अब यो अहिलेको यो एकता वा चाहिँ यो सहकार्य भनेको स्थानीय तह र प्रदेश निर्वाचनमा मिलेर जाने बाहेकको चाहिँ यसको खासै उपलब्धि छैन, त्यसो भए तपाईँ त्यही भएर जान्न खोज्नु भएको होइन?
0: होइन, म त के भन्छु भन्दाखेरि कम्युनिस्ट पार्टीहरू मिलेर, कम्युनिस्ट नामकै पार्टीहरू भए पनि मिलेर एउटा पार्टी बनाउनु
1: ए
0: र एउटा चाहिँ के छ भन्दाखेरि सके कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनु, श्रमजीवी वर्गको हितमा काम गर्नु, विभेदमा पारिएका जनताहरूको हितमा काम गर्नु, असमानता र उत्पीडनलाई अन्त्य गर्नेतर्फ लागौं, मुलुकलाई विकास, समृद्धि र सामाजिक न्यायतिर लैजानु। तर यो टुक्रिएर टुक्री टुक्री गरेर त केही हुँदैन, र त्यो बरु एकता हुनु राम्रो हो,
1: राम्रो तपाईँहरू पनि सहभागी हुनुहुन्छ होइन त्यस्तो हो भने?
0: अब हाम्रो चाहिँ के छ भने शुभकामना त मिल्नुहोस् भन्ने न हो, हामीले
1: तपाईँहरूको सहभागिता
0: हामी कम्युनिस्ट आन्दोलनभन्दा बाहिरका हामी हौ,
1: तपाईँहरूको सहकार्य हुन सक्छ, एकता हुन सक्दैन त्यसो भए?
0: अब मुद्दाहरूमा चाहिँ के छ भन्दाखेरि सहकार्य भएरै आएका छन्।
1: अब कम्युनिस्टहरूलाई नेपाली जनताले साथ दिन्छन्, नेपाली जनताले एकपटक फेरि पत्याउँछन् भन्ने कुराको आज राख्नुहुन्छ तपाईँलाई भरोसा छ त्यो?
0: अब त्यो कुरा उहाँहरू कसरी प्रस्तुत हुन्छ त्यसमा छन्, पत्याएका त हुन् नि कम्युनिस्टहरूलाई। आज भनौँ न बहुदलीय व्यवस्था स्थापना भएको झन्डै 34-35 वर्ष भइसक्यो, यो 34 वर्षमा लामो समय शासन गर्ने त काँग्रेस कम्युनिस्टै नै हो मुलुकमा, जनताले त पत्याएकै हुन्। तर 34 वर्षमा 30 वटा प्रधानमन्त्री फेरे, 30 वटा सरकार बदले, त्यही नै गुनासो हो जनताको, डेलिभरी दिन सकेन भन्ने गुनासो न हो। अब यी गुनासाहरूलाई सम्झिएर, जनताको भावनालाई सम्झिएर रूपान्तरित भएर जाने हो भने नेपाली जनता हुन् मौका दिन सक्छन्, पत्याउन पनि सक्छ।
1: होइन यादवजी, अब एउटा कुरा मैले खासमा के जान्न खोजेको थिएँ भने तपाईँहरू चाहिँ त्यहाँ जानुहुन्छ कि हुँदैन, तपाईँहरूको ऐक्यबद्धता हुन्छ कि हुँदैन, तपाईँहरूको सहकार्य छ कि छैन उहाँहरूसँग भन्न बुझेको थिएँ, अहिलेसम्म तपाईँले निर्णय नै गर्न सक्नु भएको छैन त्यसो भए जाने नजाने?
0: भन्दाखेरि अब म बाहिर छु,
1: किन धेरै नेपालीहरूले सुनिरहनु भएको छ होइन यो बहस चाहिँ देशभरका नेपाली?
0: म काठमाडौँभन्दा बाहिर छु, काठमाडौँमा भएको भए म जान्थेँ तर काठमाडौँभन्दा बाहिर छ।
1: होइन, तपाईँको इच्छा शक्ति भएको भए त नेपालभित्रै भए त पर्खिहाल्नुहुन्छ नि, आउनुहुन्छ
0: नि।
1: यो त विरत एउटा विद्यादेवी भण्डारीको नेतृत्वमा हुँदैछ नि त होइन, उहाँको आतिथ्यतामा। आज कार्यक्रम हुँदैछ, अब हिजोसम्म विद्यादेवी भण्डारीको सदस्यता लिनुमै अल्झियो नेकपा एमाले, आज उहाँकै खाँचो पर्यो भन्दाखेरि जनता पत्याउँदैनन् जस्तो लाग्छ क्या अब चाहिँ यादवजी?
0: त्यो भोलि समयले बताउँछ।
1: अब यो अहिलेको
0: के छ भन्दाखेरि, राम्रा काम गरे भने, आफूलाई बीच परिमार्जित गरेर रूपान्तरित गरेर अगाडि बढ्यो भने जनताले पत्याउँछ। तर पुरानै धर्रा, पुरानै तरिका, पुरानै जाल झेलको राजनीतिमा रह्यो भने कसरी पत्याउँछ?
1: होइन, परिवर्तन भने त जनताले त अब पुस्तान्तरण खोजिरहेछ, होइन, युवा खोजिरहेछ नि त पोलिटिक्समा, राजनीतिमा।
0: होइन, त्यो के त्यो के छ भन्दाखेरि, काम हिजोका पुस्ताले काम गरेको भए यी कुरा आउँदैन थिए। होइन, कम्युनिस्ट आन्दोलन त युवाहरूले विद्यार्थीहरूले नै बनाएका हुन् नेपालमा, युवा विद्यार्थी शिक्षकले नै कम्युनिस्ट पार्टी निर्माण गरेका हुन्, कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएका हुन्।
1: अब राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा ऐतिहासिक पहिलो महाधिवेशन सम्पन्न भयो, यसले के सन्देश दियो चितवनबाट?
0: होइन, अब के हो भन्दाखेरि, अब त्यहाँ
1: यहाँको पनि उपस्थिति रह्यो, होइन
0: मान्छे मैले मेरो पनि उपस्थिति थियो, मेरो पनि शुभकामना छ। अब त्यो के भन्दाखेरि, अब नयाँ युवा शक्तिहरूलाई इग्नोर गरेर जान हुन्न भन्ने कुरा नै हो एउटा। दोस्रो कुरा के हो भने, मुलुकले खोजेको सुशासन, विकास, समृद्धि र सामाजिक न्याय, सुशासनको सन्देशले ठूलो फेरबदल ल्याएको छ।
1: अब अहिले नागरिकहरूले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका काम कारवाही, अहिलेको सरकारले लिएका एक्सनहरू, भ्रष्टाचारप्रति भएको सरकारको निर्ममता, कठोरता, यी सबै कुराहरू हेर्दाखेरि त हेर्नुहोस् न, 30-35 वर्षदेखि त निकै ठूलो जगडिएको रहेछ नि त हरेक क्षेत्र चाहिँ करप्सनले।
0: होइन, हिजो पनि जगडिएको थियो भनेदेखि अब अहिले त्यो जकडन समाप्त भइसक्यो भन्ने मिल्दैन,
1: शुरूआत भयो नि त,
0: फेरि नयाँ जकडन हुने हो कि भन्ने आशंका पनि त्यतिकै छ।
1: शुरूआत त भयो नि त, होइन, सरकारले शुरूआत गर्यो नि त शासनको डण्डा,
0: तर होइन, त्यसले गर्दाखेरि अहिले सरकारको काम कारवाहीको समग्र रूपमा मूल्याङ्कन गर्ने समय आउँदैछ।
1: तर अब जुन तरिकाले उसले आफ्ना अभियानहरू शुरू गरेका छ, जुन शासकीय स्वरूपका 100 बुदाहरू त्यसलाई चाहिँ कार्यान्वयन गर्ने पक्षमा छ, यसमा तपाईँहरूको त साथ रहन्छ नि त, होइन सरकारलाई?
0: होइन, राम्रो काम जसले गरे पनि साथ रहन्छ, नराम्रो काम गरे हाम्रो साथ रहँदैन, हामी त्यसलाई चाहिँ हामी फरक रूपले जान सक्छौँ, तर राम्रो काम गर्नेलाई हामीले साथ दिने
1: सरकार सुशासनको पक्षमा छ अहिले,
0: राम्रो काममा हाम्रो साथ सहयोग सधैँ रहन्छ
1: सरकार, त्यही सुशासनकै लाइनमा छ अहिले। तपाईँहरूको मूल्याङ्कन के हो?
0: अब भर्खर शुरू गरेका छन्, हेर्नुहोस्, नयाँ मान्छेहरू हुन्, नयाँ युवाहरू हुन्, भर्खर काम शुरू गरेका छन्, शुरूमै ह्यारास गरिदिइहाल्नु त्यति उचित हुँदैन, अलिक दिन पर्खौं र हेरौं।
1: तर अहिले भ्रष्टाचारको फाइलहरू तपाईँले जुन ढंगले देखिराख्नु भएको छ, विभिन्न राजनीतिक दलका शीर्ष उच्च पदस्थ व्यक्तिहरूदेखि लिएर चाहिँ बिचौलियाले चाहिँ सत्ता चलाउँदो रहेछ, होइन, बिचौलियाले पार्टी चलाउँदो रहेछ, होइन,
0: बिचौलियाले पार्टी चलायो, देश चलायो भन्ने कुरा त म संसदमा पनि बोले आउँ, सड़कमा पनि बोले आउँ भन्दै आएको हो। यो देश नै बिचौलियाले चलाएको छ, यो देश कमिसन खोरहरूले चलाएको छ, जनता त्राहीमा छ भनेर त पहिलादेखि आवाज उठाउँदै आएको हुँ मैले। तर हामी के थियौँ भने, सानो शक्ति थियौँ, यताबाट पनि पेल्ने, उताबाट पनि पेल्ने पेलाइमा पर्दै सधैँ आएको न हो हामी, यही कुरा उठाउँदाखेरि।
1: तर तपाईँलाई उतिखेरै थाहा थियो, होइन, या बिचौलियाले चाहिँ देश कब्जा गरिरहेछ भनेर?
0: होइन होइन, कब्जा भन्दा पनि निश्चित रूपमा महत्वपूर्ण भूमिका उनीहरूको थियो, यसमा कुनै दुई मत छ।
1: तर उतिखेर चाहिँ किन उनीहरू कारवाहीको दायरामा आउन सकेनन् भन्दा, हरेकतिर सेटिङमा थियो।
0: अब यहाँले एउटा कुरा भन्नुहोस् न, सेटिङमा भन्दा पनि अर्को कुरा के थियो भन्दाखेरि, दलहरूको भित्रसम्म छिरिसकेका थिए ठुल्ठुला दलका, ठुल्ठुला दलका नेताका किचनमा सुध पुग्ने गर्थे, त्यति समस्त बलवान भइसकेका थिए त्यो बेला, त्यसले कार्यकर्ता र पार्टीका नेता नेता र जनताको दूरी निकै बढ़िसकेको थियो।
1: होइन, बिचौलियाहरू चाहिँ सेटिङका लागि नेताका ओछ्यानसम्म पुग्थे, त्यो कुरा क्लियर छ, ओपन सिक्रेट छ त्यतिखेर। आजको दिनमा अब नेपालमा जुन सुकुम्बासी समस्या छ, अहिले होल्डिङ सेन्टरको रुवावासी क्रन्दन छ, यो सरकारले सुकुम्बासी समस्या व्यवस्थापनमा चुकेकै हो, वा चाहिँ जुन किसिमले आफ्नो एक्सन
0: के हो, म त एक कुरा बुझ्दिनँ, सुकुम्बासी को हो, सुकुम्बासी समस्या हल कसरी गर्ने, त्यसको पहिला नीतिगत आधार तयार नभइकन वास्तविक सुकुम्बासीका समस्याहरू के हुन्? सुकुम्बासीको समस्या भनेको, रियल सुकुम्बासीको समस्या भनेको गरिबी, बेरोजगारी हो। र गरिबी र बेरोजगारी ठूलो समस्या हो सुकुम्बासीहरूको। त्यसलाई एकट्ठा जग्गा दिएर एउटा छाप्रो बनाइदिएर त्यो समस्या हल हुँदैन। त्यसकारण चाहिँ सुकुम्बासी समस्या हल गर्नका लागि जडैदेखि त्यसको समाधानको बाटोतर्फ लाग्नुपर्छ, ताकि सुकुम्बासी समस्या कहिले नहोस्। हुन त विगत 40-50 वर्षदेखि सुकुम्बासी भन्दै जग्गा बाँड्दै, सुकुम्बासी भन्दै जग्गा बाँड्दै आए, आयोगहरू भने, तर सुकुम्बासी समस्या कहिले हल भएन।
1: अहिले चाहिँ सरकारले जुन किसिमको एक्सन लियो त्यो चाहिँ अलिक प्रक्रिया नपुगे पनि यो आवश्यक थियो।
0: एक्सन लिएको त अलिक हतार भयो, अलिक परिपक्वता भएन जस्तो लाग्छ।
1: तर यो आवश्यकता थियो होइन, यो समाधान गर्नुपर्नेमा?
0: होइन, समाधान त गर्नुपर्छ, तर सुकुम्बासीको समस्या भूमिहीनता हो कि गरिबी बेरोजगारी हो, शिक्षाको अभाव हो, स्वास्थ्यको चाहिँ के छ भन्दाखेरि सेवाबाट वञ्चित हो, के हो मूल जड हो, त्यसलाई हल नगरिकन माथि माथिबाट नारा दिएर त हुँदैन।
1: अहिलेको 21 गतेको निर्वाचन पछाडि तपाईँहरूको एउटा समीक्षा के छ? जनताहरूले चाहिँ किन जसपालाई चाहिँ स्वीकारेनन् यो निर्वाचन?
0: होइन, हामीले अस्वीकारेको भन्दा पनि के हो भने, नयाँ शक्ति, नयाँ पार्टी, नयाँ मान्छे, जनताले नयाँ खोजेका थिए। तर हामीलाई, हुन त हामी पनि नयाँ हौ, तर हामीलाई पुरानोमै राखिदियो, पुरानोसँगको संगतले गर्दा होला, जनताले पनि पुरानै हुन् भने
1: पटक पटक पुरानै सँग तपाईँहरूको दोस्ती रह्यो नि त होइन,
0: है कालखण्डमा रहेका हुन्, त्यसले गर्दाखेरि हामीलाई पुरानै नजरले हेरिदिए, तर जनताले नयाँ खोज्या हुन्, हामीले जनताको म्यान्डेटलाई शिरोधार्य गरेर हामी तकभर जनताका हितमा काम गर्छौँ भनेको।
1: कसरी उठ्छ अब जसपा नेपाल?
0: होइन, यस्तो छ, सरकारमा हुँदाखेरि काम हुन्छ, जनताको सेवा हुने, सरकारभन्दा बाहिर हुँदाखेरि देश जनताको सेवा नहुने हुन्छ र?
1: जनताको सेवा त हुन्छ, तर जनताले चाहिँ पत्याइदिनु पर्यो नि त तपाईँहरूलाई।
0: होइन, हामीले सेवा गरेपछि जनताले पत्याउँछन्, गरेनौ भने पत्याउँदैन।
1: फेरि उठ्न कतिको सहज असहज छ?
0: होइन, हामी उठ्छौँ, हामी उठिरहेका छौँ।
1: अब के छ तपाईँहरूको,
0: अहिले हामी जनताको बिचमा जाँदाखेरि जनताको उत्साह, ऊर्जा, माया, साथ, सहयोग हामीले पर्याप्त प्रशस्त पाइराखेका छौँ।
1: अहिलेको तपाईँहरूको मुद्दा, तपाईँहरूको मुटो, तपाईँहरूको भिजन,
0: होइन, हामीले उठाएका मुद्दाहरू चाहिँ समावेशिताको सवाल, संहिताको सवाल, सुशासनको सवाल, समृद्धिको सवाल, सामाजिक न्यायको सवाल, यो सवाल त कहिले मर्दैन।
1: होइन, अब प्रदेश संरचना त खारेज गर्ने बताइसकेका छन् त राष्ट्रिय स्वतन्त्र पार्टीले,
0: अब त्यो प्रत्यक्ष सजिलो छैन,
1: स्थानीय दलविहीन
0: उत्पादक हुनेछ,
1: स्थानीय दलविहीन
0: बनाउनु, पार्टीगत नीति बनाउनु त कुनै कुरा भएन, राष्ट्रपतिले आफ्नो पार्टीगत नीति बनाउन सक्छ, जब राज्यले संहिता खारेज गर्ने दिशातर्फ जान्छ त्यसले मुलुकमा चाहिँ के छन् अशान्ति र द्वन्द्वको सिर्जना गर्न सक्छ, त्यसले गर्दाखेरि यस्तो कार्यहरू हतार हतारमा गर्नु हुँदैन।
1: होइन, अब दलविहीन बनाउने स्थानीय तह भन्ने छ नि त, उसको मुख्य
0: स्थानीय तह दलविहीन हुनुपर्छ भन्ने कुरा त चाहिँ शासकीय स्वरूप बदल्नुपर्छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ, सबै समुदायको समानुपातिक समावेशी हुनुपर्छ भन्ने कुराको लागि त हामीले लड्दै आएका हौ।
1: तर राष्ट्रपतिको एजेन्डामा तपाईँहरूको सहमति छैन?
0: होइन, यो यो यो संहिताको विषयमा उहाँको हाम्रो फरक मत छ, तर स्थानीय तहलाई दलविहीनता बनाउने र प्रदेशको माथात राख्नुपर्छ भन्नेमा हामी हो, शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्छ, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, न्याय प्रणालीको संरचना बदल्नुपर्छ, र प्रदेशहरू मिल्या छैन, यो सात प्रदेश अवैज्ञानिक अवधारिक छ, यसलाई पुनः संरचना गर्नुपर्छ जस्ता कुराहरू त हाम्रा मुद्दाहरू हुन्।
1: तर स्थानीय तह दलविहीन हुने कुरामा तपाईँहरूको एजेन्डा?
0: होइन, हामीले के छ भन्दाखेरि स्थानीय तहलाई स्वतन्त्र रूपले चुनाव होस् भन्ने कुरा सुनदेखि नै रहेछ, र अर्को कुरा के हो भने हाम्रो स्थानीय तहलाई शुद्ध रूपमा विकासको चाहिँ एजेन्सी बनाऊ, विकासको अङ्ग बनाऊ, यसलाई राजनीति अखडा नबनाऊ भन्ने हामीले सुन्दै नै कुरा उठाएर आएका छौँ। राजनीतिक रूपले, वैचारिक रूपले काम गर्ने छ त चाहिँ तपाईँको प्रदेश र सङ्घ सरकार संघीय व्यवस्था छँदैछ नि
1: हैन संघीयताले धेरै ठूलो व्यवहार गर्यो यसले संघीयता धान्न सकेन अब यसलाई रिफर्म
0: गर्नुको वायर कुरा हो हैन कति प्रतिशत
1: अब स्थानीय त हेर्नुस् न तपाई अहिले प्रदेशको समस्या
0: हाल बजेटको अहिले सम्म 2% व्याकरण प्रदेशलाई अनि त्यो 2% चाहिँ व्यवहार बढी भयो भन्नु गलत हो यो सोचाइ पनि गलत हो
1: प्रदेशले केही नयाँ पनि त दिन सकेन नि त होइन प्रदेशले त्यस्ता खालको एजेन्डाहरू अगाडि सार्न सकेन होइन
0: र अर्को कुरा के हो भने संहिता जस्तो न छ यसलाई बलियो बनाओस् भनेर छ कति डेलिभरी दिन्छ
1: अधिकार पाएन होइन प्रदेशले त्यसो भए
0: अधिकार छैन जनशक्ति छैन स्रोत छैन अनि हात खुट्टा बाँधेर राखिदिने अनि किन दौड्न सकेन भन्ने त्यो दोहोरो कुरा भएन र
1: यो देशमा प्रदेश संरचना खारेज गर्ने कुरा चाहिँ फलामको चिउरा सफाए सर हो या कसैले
0: प्रदेशको संरचना खारेज गर्ने कुरासँग हाम्रो नितन्त विमति छ अत्यन्त आपत्ति पनि छ हाम्रो यस
1: कुरामा अध्यक्षज्यू यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद नमस्कार हुनुहुन्थ्यो जसपा नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री उपेन्द्र यादव आदरणीय श्रोता अहिलेको बहसलाई आधार मान्ने हो भने उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेकपाका संयोजकले बोलाएको बैठकमा उहाँहरू उपस्थित नहुने कुरा चाहिँ मोटामोटी क्लियर भएको छ र कम्युनिष्टहरू होइनन् प्रचण्ड र ओली भन्ने ढंगले उहाँ प्रस्तुत हुनुभएको छ हामी छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
2: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
2: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेण्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
2: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
4: मोबाइल नम्बर 9855619076 9861971076 र 9817162823
5: सरा किन बोलाएको मलाई
6: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
7: हाम्रा विशेषताहरू
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
8: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052
9: रेडियो आदिखोला 105.4
10: भन्दा बढी आइएमई काउन्टर मार्फत
11: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ
10: 25 वर्ष
12: We got on. I am the girl. खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइबर बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट
1: यतिखेर हाम्रो बेसमा नेकपाका नेता देव गुरुङ हुनुहुन्छ. गुरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ गुरुङजी. नमस्कार, गुड मर्निङ. नेपाली बहसमा यहाँलाई हार्दिक स्वागत छ. देव गुरुङजी, मलाई सुनिरहनु भएको छ? हेलो गुरुङजी. आधुनिक श्रोता, हामी नेपाली बहसमा कुराकानी गर्न चाहन्छौ अहिलेको वामपन्थी एकता, कम्युनिष्ट एकता किन, केका लागि, यो एकताले के सन्देश दिन खोजिरहेको छ. आज फेरि विद्यादेवी भण्डारीको नेतृत्वमा अर्थात आतिथ्यतामा उहाँहरू के गर्न खोजिरहनु भएको छ, अहिलेको एकताले दिने सन्देशका विषयमा कुराकानी गर्दैछौ. हामीसँग यतिखेर जोडिनु भएको छ नेकपाका नेता देव गुरुङ. गुरुङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ गुरुङजी, मलाई सुनिरहनु भएको छ? देव गुरुङजी हामीसँग हुनुहुन्छ. नमस्कार, स्वागत छ यहाँलाई. अनि श्रोता, हामी नेपाली बहसमा अहिलेको देशको समसामयिक अवस्था र आज उहाँहरू फेरि एकपटक एक मञ्च सेयर गर्दै हुनुहुन्छ, किनभने पुष्पकमल हाल प्रचण्ड, केपी शर्मा होली र अहिलेको अवस्थामा उपेन्द्र यादवलाई पनि त्यहाँ बोलाइएको भनिएको थियो. उहाँ चाहिँ त्यहाँ नजाने क्लियर भएको छ. चन्द्रनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताहरू आज सँगसँगै मञ्च सेयर गर्नुहुनेछ. हामीसँग यतिखेर उपेन्द्र, यतिखेर देव गुरुङजी फेरि जोडिनु भएको छ. गुरुङजी, यहाँलाई स्वागत छ. नमस्कार, गुड मर्निङ नेपाली बहसमा. देव गुरुङजी, हामीले सुनिरहनु भएको छ? गुरुङजी, देव गुरुङजी सुन्दै हुनुहुन्छ? उहाँसँग हाम्रो क्लियर कुराकानी हुन सकिरहेको छैन. आधुनिक श्रोता, हामी उहाँलाई जोड्ने प्रयत्न गरिरहेका छौँ, किनभने आजको दिनमा कम्युनिष्टहरू एक ठाउँमा उभिने कुरा, वामपन्थीहरू एक ठाउँमा उभिने कुरा जनताका निम्ति एउटा प्रत्यारिलो र अप्रत्याशित जस्तो पनि भइरहेको छ, किनभने पटक पटक नेपालका कम्युनिष्टहरू मिल्छन्, जुट्छन्, फुट्छन्, यो एउटा एक किसिमको एउटा अवस्था सिर्जना भइ नै रहेको छ नेपालमा. तर पनि कम्युनिष्टहरू मिल्नुपर्छ, एक ढिक्का भएर अगाडि बढ्नुपर्छ, त्यसलाई एउटा सुशासनको गतिमा डोर्याउनुपर्छ, लैजानुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर पनि आएका छन्. आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ उहाँसँग. र अहिलेको अवस्थामा नेपालमा कम्युनिष्टहरू कुन ढंगले अघि बढ़िरहेका छन्, उनीहरूको चाहिँ मिसन के हो, मोटो के हो भन्ने विषय पनि एउटा प्रमुख विषय रहेको छ, प्रमुख विषय जोडिएर आएको पनि छ. अब यो देशमा सुशासन, अमन चयन र समृद्धि, यो देशको एउटा मुख्य आधार हो. यतिखेर हामीसँग फेरि गुरुङजी जोडिनु भएको छ. देव गुरुङजी, यहाँलाई स्वागत छ. नमस्कार, गुड मर्निङ गुरुङजी.
13: हजुर, धन्यवाद.
1: अहिले सुनिरहनु भएको छ. अनि के छ अहिलेको अवस्थामा, फेरि तपाईँहरू एकपटक एउटै मञ्च सेयर गर्दै हुनुहुन्छ, प्रचण्डजी, ओलीजी, माधवजी, झलनाथजी, यो के सन्देश दिन खोजिरहेको जनतालाई फेरि?
13: मल्टी पार्टी सिस्टममा संवैधानिक व्यवस्था अनुसार अब दलहरूको बीचमा भेटघाट कार्यक्रम हुने कुरा, एउटै मञ्चमा उभिने कुरा, पक्ष विपक्षहरूको बीचमा पनि उभिराखेकै हुन्छन्, यो कुनै नयाँ नौलो विषय परेन.
1: तर विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा एउटा छहारी निर्माण गर्नुको कारण भनेको चाहिँ अब यो स्थानीय तह प्रदेशको निर्वाचनको पूर्व सन्ध्यामा सहकार्य, एकता, कार्यगत एकता गरेर अगाडि बढ्ने भन्ने खालको सन्देश हो यो.
13: अब यो त कुनै एउटा फोरमले अब मन्तव्यको लागि आमन्त्रण गर्यो भने जो कोही पनि जान सक्ने.
1: मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको
13: कार्यक्रम हो. मदन भण्डारी फाउन्डेसनको फोरमले एउटा चाहिँ आयोजना गरेको चाहिँ सन्दर्भमा बोल्ने कुरा, बोल्न जाने कुरा त यो त कुनै नयाँ नौलो कुरो त भएन. कांग्रेसले आयोजना गर्यो भने पनि अथवा गैर कम्युनिष्टहरूले आयोजना गर्यो भने पनि जो कसैले गर्यो भने पनि त अब जाने बोल्ने त गरिरहेकै छ नेताहरूले त.
1: तर उपेन्द्र यादवजी त नजाने हुनुभयो नि त, अहिले भर्खरै मैले उहाँसँग कुराकानी गर्दै थिएँ. अब कम्युनिस्ट छैनन् यो देशमा, ओली प्रचण्डहरू त कम्युनिस्ट नै होइनन् भन्नुभयो भर्खरै.
13: उहाँको आफ्नो दृष्टिकोणको कुरा भयो.
1: तर उहाँ चाहिँ अब कार्यक्रममा सहभागी हुने भन्ने खबर थियो होइन, तर सहभागी नहुनुहुने भयो भन्दा. अब यो एकपटक फेरि एकताको सन्देश दिन खोजिरहनु भएको छ तपाईँहरू नेपालमा, वामपन्थी एकता वामपन्थी सहकार्यको सन्देश दिन खोजिरहनु भएको छ?
13: होइन, अब त्यो यस्तो हो, अब वैचारिक रूपले नीतिगत रूपले अब सामान्यत एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुने हो विडम्बनाको विषय. नेपालमा धेरै कम्युनिस्ट पार्टी बने, त्यस कारणले गर्दाखेरि सैद्धान्तिक रूपले एउटा मुलुकमा एउटा कम्युनिस्ट पार्टी हुनुपर्ने कुरा चाहिँ त हो. त्यस अनुसार चाहिँ स्वाभाविक ढंगले पहल प्रयासहरू त भइरहन्छन्. तर अब हुन्छ हुँदैन, कहिले हुन्छ कहिले हुँदैन, के हो भन्ने कुराको बारेमा त अब अहिले सिक्किम भन्न सक्ने विषय होइन. अब आन्दोलनको दौरानमा वस्तुको आवश्यकताको सन्दर्भमा निर्धारण हुने विषय हो. कसैले मनोगत रूपले चाहँदैमा भइहाल्ने नचाहँदैमा नहुने भन्ने होइन.
1: अब नमिलेर पनि त सुख छैन नि त,
13: यो चाहिँ मनोगत इच्छा आकांक्षामा निर्भर रहने विषय परेन, अब्जेक्टिभ ग्राउन्ड रियालिटीमा निर्भर रहने विषय पर्यो.
1: अब एक ठाउँमा नउभिकन सुख पनि त छैन नि त होइन, चितरभित्र भएर त सम्भव पनि छैन नि त नेपालमा कम्युनिस्टहरू.
13: अब मनोगत इच्छा आकांक्षाको हिसाबले त निश्चय पनि अब त्यो भन्न सकिएला, तर अब्जेक्टिभ ग्राउन्ड रियालिटीले के निर्धारण गर्दछ त्यसैमा भर पर्ने.
1: होइन, पार्टीका संयोजकले त भनिसक्नु भएको छ नि त एकपटक फेरि क्रम भङ्गता हुन्छ, तपाईँहरू तयार रहनुहोस् भने भर्खर
13: गतिको विकासको गतिको नियम त तपाईँको चाहिँ मतलब क्रम भङ्ग गर्दै छलाङमय ढङ्गले जाने विकासको गतिको नियम हो नि त्यो त होइन. मतलब विकासको गतिको नियम ढ्याकुताको उफ्राईको हिसाबले जान्छ भनेर भन्छ नि, क्रमशः चाहिँ तपाईँको चाहिँ सर्पको हिँडाइले भन्दा पनि चाहिँ ढ्याकुताको उफ्राईको हिसाबले गतिको नियम त्यस्तो हुन्छ, विकासको गतिको नियम त्यो हुन्छ भनेर त यो त सोसियल साइन्सको कुरा भयो, साइन्सिक लको कुरा भयो. यो चाहिँ
1: यसको मतलब चाहिँ फेरि एकता हुने कुरा टुट्ने कुरा भनेको सामान्य छ होइन.
13: अब यो त त्यही त मैले भनिहालेँ नि, यो त मनोगत इच्छा आकांक्षामा निर्भर रहने विषय परेन.
1: तर धेरैको इच्छा छ नि त, अहिले भनियो भन्ने
13: अनुसार हुने कुरा हो, कहिले हुन्छ कहिले हुँदैन भन्ने कुरा वस्तुको परिस्थितिमा निर्भर रहने विषय हो.
1: 74 पनि त धेरै पाठ सिकाएको छ नि त तपाईँहरूलाई त होइन, एकीकृत बन्नलाई.
13: अब विगत कालको कुरा हिस्ट्रीको कुरा भयो, हिस्ट्रीको कुरा चाहिँ लेसन लिने कुरा मात्रै हो, हिस्ट्री दोहोरिने कुरो भएन.
1: अब साँच्चै कम्युनिस्टहरू एक ठाउँमा उभिने कुरा, वामपन्थीहरूको एउटा लाइन क्लियर हुने कुरा होइन, किनभने लिबरल डेमोक्रेटहरू जुन ढंगले अगाडि आइरहेका छन्, अब कम्युनिस्टहरू पनि एक डिक्का बन्ने कुराले चाहिँ यो क्रान्तिलाई कतिको बलियो बनाउँछ, कतिको संस्थागत बनाउँछ, र अहिलेको अपरिहार्यता यो कतिको छ, यो खाँचो कतिको हो तपाईँहरूलाई?
13: अब अब्जेक्टिभ ग्राउन्ड रियालिटीको आवश्यकताको हिसाबले अहिले मुलुकमा अब पुँजीवादी डेमोक्रेसी छ, अब त्यसको पनि संकट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ, राष्ट्रिय स्वाधीनतामाथि पनि संकट परिरहेको छ, त्यसको पनि रक्षा गर्नुपर्ने छ. डेमोक्रेसी र राष्ट्रियताको रक्षाको निम्ति चाहिँ यो एजेन्डा मिल्नेहरूको बीचमा चाहिँ कार्यसूची मिल्नेहरूको बीचमा जो कसैसँग पनि सहकार्य गर्दै अगाडि बढ्न सकिन्छ. खालि कम्युनिस्टहरू मात्र भनिन पनि हुँदैन, अरू पनि गैर कम्युनिस्टहरू पनि किन नहोस्, यदि यो एजेन्डामा सहमत भयो मिल्यो भने त्यो एजेन्डाको आधारमा सहकार्य गरेर अगाडि बढ्न सकिन्छ.
1: तर होइन, अब विगतका पनि त धेरै दृष्टान्तहरू छन्, धेरै उदाहरणहरू छन् होइन, राष्ट्रका लागि भनेर चाहिँ धेरै एकताहरू पनि भएका छन्, गठबन्धनहरू पनि भएका छन्, त्यसको खासै उपादेयता त देखिएन नि त देव गुरुङजी, यो त स्वीकार्नुहुन्छ नि होइन?
13: अब विकासको गतिको नियम अनुसार चाहिँ तपाईँको उतार चढाव हुँदै हुने भएको हुनाले चाहिँ यो मार्क्सिजम फिलोसफी अनुसार चाहिँ विकासको गतिको नियम लामो समयसम्मको सङ्घर्षको प्रक्रियाबाट वर्गसँगको प्रक्रियाबाट गुज्रदै अगाडि बढ्ने प्रक्रिया भएको हुनाले चाहिँ मान्छेले इच्छा आकांक्षा राख्दैमा तुरुन्दा तुरुन्दै भइहाल्ने, नराख्दैमा नहुने भन्ने कुरा चाहिँ हुँदैन. विकासको गतिको नियम आफ्नो स्वतन्त्र ढङ्गले विकास गरिरहेकै हुन्छ. पार्टी रूपले त्यसको गति चाहिँ तीव्रता र मन्दता मात्रै फरक हो. त्यसकारणले गर्दाखेरि विकासको गतिको नियम आफ्नो ढङ्गले अगाडि बढ़िरहेकै हुन्छ. त्यसलाई राजनीतिक दलहरूले कति आत्मसातीकरण गरेर त्यो नियमलाई फलो गरेर चाहिँ त्यसलाई आत्मसातीकरण गरेर कति गतिशील बनाउन सकिन्छ सकिँदैन भन्ने कुरा मात्रै हो.
1: अहिले जुन नयाँ दलहरू आए, नयाँ सरकार बन्यो, जनताले चाहिँ एउटा सुशासनको अपेक्षा गरेका छन्, अब विकासको गति भनेको चाहिँ ओह्रालोतर्फ होइन, पश्चगमनतर्फ होइन, अग्रगमनतर्फ चाहिँ अगाडि दौड़िन्छ होइन, विकास जहिले पनि अगाडि दौड़िन्छ, त्यसले फड्को मार्न खोज्छ. तर अहिले चाहिँ अब तपाईँहरूमा चाहिँ त्यो हिम्मत छ जुन ढंगले चाहिँ राष्ट्रलाई सुशासनतर्फ, समृद्धितर्फ, जनताका इच्छा आकांक्षाहरूलाई चाहिँ एक ढिक्का बनाएर अगाडि बढ़ाउने तर्फका नयाँ संकल्पहरू चाहिँ के हुन सक्छन् अब वामपन्थीहरूका?
13: अब विकासको गतिको नियम निश्चित रूपले अग्रगामी अथवा अग्रगामी दिशातर्फको परिवर्तन रूपान्तरण हुँदै प्रक्रिया अगाडि बढ़ने त हो, सामाजिक विज्ञानको नियम अनुसार त त्यो हो. तर अब त्यसको रिफ्ल्याक्ट चाहिँ, त्यसको अब्जेक्टिभ के अरे ग्राउन्ड रियालिटीको रिफ्ल्याक्ट चाहिँ मान्छेको चेतनामा पर्छ, र त्यो चेतनाले विचार, नीति निर्देशन अथवा संगठन संस्था निर्माण गर्दै चाहिँ त्यो चेतनाले अग्रगतिमा लैजाने प्रक्रिया र पहललाई चाहिँ मतलब भूमिका खेलिरहेको त हुन्छ. र कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि विकासको गतिको नियमको रिफ्लेक्सन चेतनागत पक्षमा चाहिँ जुन रिफ्लेक्सन हुन्छ त्यो रिफ्लेक्सनलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने विकासको गतिको नियम कहिलेकाहीँ अस्थायी रूपमा किन नहोस् त्यो पछाडि पनि फर्कन सक्छ. पछाडि फर्कँदैन भन्ने कुरा होइन, त्यो कहिले काहीँ पछाडि फर्कन्छ. तर त्यो
1: चाहिँ
13: अब उदाहरणको लागि भन्नुहोस्, तपाईँको चाहिँ अब 6-7 सालदेखि एक प्रकारको मल्टिपार्टी डेमोक्रेसीको अभ्यास हुँदै आयो, होइन, 16-17 सालमा पुग्यो. तत्कालको स्थितिमा त्यो फेरि 17 सालमा पछिगामी दिशातर्फ गयो, तर त्यो त क्षणिक र अस्थायी थियो. पछिल्लो कालखण्डमा अब करिबन 2-3 दशक पनि टिक्न सकेन. होइन, त्यसपछि फेरि चाहिँ तपाईँको मल्टिपार्टी डेमोक्रेसीको रूपमा अगाडि बढ्यो. होइन, तर मल्टिपार्टी डेमोक्रेसीकै रूपमा मात्रै सीमित रहिरहन्छ भन्ने त हुँदैन. त्यो त विकासको गतिमा त झनै त्यसलाई अझ समृद्ध बनाउँदै चाहिँ राष्ट्रिय औद्योगिक पुँजी निर्माण गर्दै समाजवादको दिशामा जाने हो. विकासको गतिको नियम त त्यो हो. तर विकासको गतिको नियममा अहिले पुँजीवादी प्रणाली छ. पुँजीवादी प्रणालीमा दुईटा बाटो छ. एउटा बाटो राष्ट्रिय औद्योगिक पुँजीको दिशामा अगाडि बढ्ने हो. अर्को बाटो भनेको वित्तीय एकाधिकार दलाल पुँजीतर्फ चाहिँ जाने हो. चाहिँ यो दुईटा बाटो हो. दुईटा बाटोमा वित्तीय एकाधिकार दलाल पुँजीवादतर्फ गयो भने त्यसले चाहिँ पछिगामी दिशातर्फ लैजान्छ, अस्थायी रूपमा क्षणिक रूपमै किन नहोस् पछिगामी दिशातर्फ लैजान्छ. राष्ट्रिय औद्योगिक पुँजीवादको दिशातर्फ अगाडि बढ्यो भने र त्यसलाई ठिक ढङ्गले चाहिँ तपाईँको चाहिँ अगुवाकर्ताहरूले त्यसलाई चाहिँ ठिक ढङ्गले परिचालन गर्न सक्यो भने त्यो अग्रगामी दिशातर्फ, समाजवादको दिशातर्फ रूपान्तरित हुँदै जान्छ. त्यसकारणले गर्दाखेरि यो दो बाटोमा क्रस रोडमा चाहिँ तपाईँको राष्ट्रिय औद्योगिक पुँजीको दिशातर्फ अगाडि बढ्ने हो कि वित्तीय एकाधिकार दलाल पुँजीको दिशातर्फ अगाडि बढ्ने हो भन्ने कुरा चाहिँ दो बाटोमा छ. अहिले पछिल्लो समयको घटनाक्रमहरू हेर्दाखेरि, सरकारका नीति कार्यक्रमहरू, बजेटहरू आदि सबै बाटोलाई हेर्दाखेरि चाहिँ वित्तीय एकाधिकार दलाल पुँजीवादको दिशातर्फ गइरहेको हुनाले यो पछिगामी र प्रतिगामी दिशातर्फ जान्छ र गइरहेको छ. तर यो टिक्नेवाला त छैन, यो रहनेवाला त छैन, यो त टिक्नेवाला त छैन. त्यसकारणले गर्दाखेरि चाहिँ अहिले वित्तीय एकाधिकार दलाल पुँजीवादको बाटोतर्फ गइरहेको हुनाले त्यसले के खोज्छ त भन्दाखेरि त्यसले एकाधिकार खोज्छ, प्रतिस्पर्धा खोज्दैन, स्वतन्त्र प्रतिस्पर्धा खोज्दैन, एकाधिकार खोज्छ. एकाधिकार खोज्दै जाने क्रममा फाँसीवादको जन्म हुन थाल्छ. क्षणिक रूपमा, अस्थायी रूपमै किन नहोस् फाँसीवादको जन्म हुन्छ. होइन, त्यस कारणले गर्दाखेरि विकासको गतिको नियममा चाहिँ कहिलेकाहीँ फाँसीवाद पनि आउँछ. डेमोक्रेसीलाई विस्थापित गरेर फाँसीवाद पनि आउँछ. तर फाँसीवाद आएछ भने पनि त्यो क्षणिक र अस्थायी हुन्छ. त्यो फाँसीवादले राष्ट्रिय स्वाधीनतालाई चाहिँ गम्भीर रूपले चाहिँ सेबोटेज गराउँछ. राष्ट्रिय स्वाधीनतालाई गम्भीर रूपले सेबोटेज गराउने भएको हुनाले त्यसले राष्ट्रिय मुक्तिको वेबाट अगाडि बढ्नुपर्ने हुन्छ. द्वितीय एकाधिकार दलाल पुँजीवादलाई विस्थापित गर्नलाई चाहिँ राष्ट्रिय मुक्तिको प्रक्रियाबाट अगाडि बढेर चाहिँ त्यो कण्डाधीशनलाई फेरि हल गर्छ र चाहिँ अनि राष्ट्रिय मुक्तिको चाहिँ प्रक्रियाबाट अगाडि बढिसकेपछि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्दै समाजवादी क्रान्तिको पूर्वाधार तयार गर्ने दिशामा जान्छ। त्यसले यो विकासको गतिको नियम चाहिँ अप डाउन उतार चढाव बाङ्गो टिङ्गो दायाँ बायाँ हुँदै हुँदै जाने प्रक्रिया हो, सरलीकृत गणितीय रेखामा जाँदैन होइन। यो चाहिँ तपाईँको चाहिँ जिगज्याग भएर चाहिँ जाने गतिको नियम हुन्छ। यही गतिको नियमलाई चाहिँ हामीले अब राजनीतिक दलहरू राजनीतिक नेताहरू भनेर भनेको सोसियल साइन्सका चाहिँ अगुवाकर्ताहरू हुन्, विचारकहरू हुन्। त्यस कारणले विचारकहरूले सोसियल साइन्सका विचारकहरूले यो विकासको गतिको नियमलाई ठिक ढङ्गले आत्मसातीकरण गरेर अगाडि बढ्यो त्यो स्वत प्रक्रिया अगाडि बढ्दै जान्छ, त्यो रूपान्तर हुने प्रक्रियामा अगाडि बढ्छ। त्यसलाई ठिक ढङ्गले आत्मसातीकरण गर्न सकेन भने त्यो पक्षगामी अस्थायी रूपमा किन नहोस्, क्षणिक रूपमा किन नहोस्, त्यो पक्षगामी दिशातर्फ पनि जान्छ।
1: हस् देव गुरुङजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
13: धन्यवाद।
1: नेकपाका नेता देव गुरुङ आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न क्षेत्रका व्यक्तिहरूसँग बहस र चर्चा गरिरहेका छौं र विभिन्न बहसहरू जोडि पनि रहेका छौं। यतिखेर नेकपाहरू फेरि एउटै मञ्चमा देखिएका छन्, नेपालका कम्युनिष्टहरू एउटै मञ्चमा देखिने बताइएको छ। मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन थालेका हुन्, तर उपेन्द्र यादवले आफू नजाने बताइसक्नु भएको एउटा परिस्थिति छ। फेरि के का लागि एकता, किन एकता भन्ने खालका विषय पनि जोडिएका छन्। यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता अधिवक्ता मधु चौलागाई हुनुहुन्छ। चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
14: धन्यवाद सर, गुड मर्निङ।
1: चितवनमा त भद्रगोल गरेर आउनुभयो तपाईँहरू, किन व्यवस्थापन हुन सकेन? महाधिवेशन जुन ढंगले व्यवस्थित हुनुपर्ने थियो सकिएन नि त, तयारी पुगेन, यो के कारणले यस्तो भयो?
14: होइन, भद्रगोल पार्टीको तर्फबाट, आयोजकको तर्फबाट भएको भद्रगोल होइन। त्यो निर्वाचन आयोग जुन थियो, हाम्रो पार्टीको निर्वाचन आयोग, पार्टीको निर्वाचन आयोगको अलिकति कार्यक्षमतामा अभाव देखियो। त्यस कारणले गर्दाखेरि केही समय भद्रगोल हुन पुग्यो। त्यस्तो सोचे जस्तो बिग्रिहाल्ने स्थितिको भद्रगोल चाहिँ भएको होइन।
1: तर जुन ढंगले चाहिँ त्यहाँ व्यवस्थापन हुन सक्नुपर्ने थियो, केही समय लिएर आएका थिए त्यहाँ नेता कार्यकर्ताहरू, प्रतिनिधिहरू आफ्नो समयभित्र उनीहरूले चाहिँ मतदान गर्न समेत राम्रोसँग पाएनन् होइन। अन्तिममा पदाधिकारी मतदान गर्दाखेरि त हेर्नुहोस् त, 44-45 सयजना प्रतिनिधिहरूमा जम्मा 1200ले मतदान गरेको, यस्तो पनि हुन्छ महाधिवेशनमा?
14: आवाज एकदम सानो आयो, मैले केही पनि सुनिनँ।
1: होइन, महाधिवेशनमा जुन ढंगको चाहिँ अन्तिममा पदाधिकारी चयनमा त महाधिवेशन प्रतिनिधिहरू रोकिँदै रोकिनु भएन नि त, 1200ले गर्नुभयो होइन, 45 सय महाधिवेशन प्रतिनिधिमा मतदान
14: होइन। यस्तो थियो, हामीले जम्मा 3 दिनको कार्यक्रम राखेको हो, 3 दिनको कार्यक्रम राखेको ठाउँमा कार्यक्रम धेरै अनावश्यक समय लम्बियो, जसको कारणले गर्दाखेरि कार्यकर्ताहरू अब आफ्नो जुन खर्च लिएर आउनु भएको थियो खर्चविहीन पनि हुने अवस्था रह्यो, र खर्चविहीन हुने अवस्था रहँदै गर्दा एकातिर भने अर्कोतिर असारको बेला अहिले खेतीको चटारो, धान रोप्ने चटारो, हाम्रा प्रतिनिधि साथीहरूले पनि खेती गर्नुपर्ने हुन्छ, त्यो कुरोलाई केन्द्रीय निर्वाचन आयोगले बुझ्दिएन, जसको कारणले गर्दाखेरि उहाँहरू चाहिँ अब जति मत प्रतिनिधि मतको लागि प्रतिनिधि साथीहरू आउनु भएको थियो, पहिला पदाधिकारी भन्दा पनि सदस्यहरू छान्नै पनि कम संख्या नै मत खसेको हो, किन जति आउनु भएको थियो हाम्रो 4045 सय मतदाताहरू चाहिँ प्रतिनिधि साथीहरू मतदाताको रूपमा आउनु भएको थियो, उहाँहरू सबै मत खसाल्नलाईबाट वञ्चित गरेर खर्कनु पर्ने स्थिति रह्यो। र पछिल्लो पटक जुन पदाधिकारीको निर्वाचनको पनि कुरा रह्यो, पदाधिकारीको निर्वाचनको विषयमा पनि उहाँहरूले जुन तयारी अगाडि नै गर्नु पर्थ्यो, अगाडि नै तयारी नगरिदिएको कारणले गर्दाखेरि फेरि लम्बिने देखिएर साथीहरू हिँडिदिनुभयो, जसको कारणले गर्दाखेरि चाहिँ पछिल्लो पटकको पदाधिकारी निर्वाचनमा कम मत खस्यो।
1: होइन, अल्गोरिदममा सक्रिय, सामाजिक सञ्जालमा सक्रिय, फेसबुकमा सक्रिय अनुहारहरू नै आउनुभयो नि त होइन, नेतृत्वमा फेरि केन्द्रीय सदस्यदेखि लिएर हरेक ठाउँमा उहाँहरूकै चाहिँ हालिमुहाली रह्यो नि त चौलागाईजी।
14: होइन, अब यस्तो छ, केन्द्रीय निर्वाचनमा त हेर्नुहोस्, अब हुनुपर्ने नहुनुपर्ने सबै खालको क्रियाकलापहरू अब जो भयो भयो, सक्यो, त्यो भयो नभएको होइन, यो हरेक पार्टीहरूमा हामी देख्थ्यौँ, पुराना पार्टीहरूमा र त्यो नयाँ पार्टीमा पनि त्यो रोग सरेर आयो। अब यसले चाहिँ हामीलाई के गर्छ, त्यो नयाँ पार्टीमा सरेर आएको रोगले हामीलाई कतै अप्ठ्यारोमा पार्छ कि भन्ने हामीलाई चिन्ता चाहिँ छ, त्यो अवस्था देखियो होइन। र त्यहाँ जुन मेसिनको प्रयोग गरियो, त्यो मेसिनको विश्वसनीयतासँग पनि हामी सशंकित छौँ,
1: किनभने त्यहाँ मतदाताहरू धेरै ठाउँबाट आइरहेको छ, त्यो विषय चाहिँ
14: होइन त्यो विषयमा हामी सशङ्कित छौँ, आफै पनि सशङ्कित छौँ छु, किनभने हरेक प्रतिनिधि साथीहरू मेरै विषयमा पनि त्यहाँ आउनुहुने सबै प्रतिनिधि साथीहरू जसले मत नदिएको भन्ने साथीहरू पनि मैले भेटेका थिइनँ, मलाई मत दिन्न भन्ने साथी पनि मैले भेटेको अवस्था थिएन, तर मेरो मत संख्या चाहिँ एकदम कम देखाइयो पछि त्यहाँ देखाउँदाखेरि. अब त्यो विषय हामीले मेसिनमा हेर्न पनि नपाउने, मतगणनाको बेलामा हामी बस्न पनि नपाउने, जो जो अनुहारहरू आउनुभयो अगाडि देखिने अनुहारहरू आउनुभयो उहाँहरू नै निर्वाचनको सुरुदेखि अन्त्यसम्मको प्रक्रियामा रहनुभयो, हामीलाई काहीँ पनि त्यहाँ प्रक्रियामा सहभागी हुनलाई चाहिँ उहाँहरूले निर्वाचनका भित्री खेलहरूमा हामीलाई काहीँ पनि उहाँहरूले राख्नु भएन, उहाँहरूले भित्र के गर्नुभयो त्यो विषय हामीलाई केही जानकारी छैन. हेर्नुहोस्, त्यसले गर्दाखेरि यस्तो परिस्थिति भयो. निर्वाचन भने त त्यो निर्वाचनसँग प्रतिस्पर्धीहरूलाई टाढा राखेर निर्वाचन आयोगका प्रतिनिधिहरूले मात्रै गर्ने काम हो नि. तर हाम्रो निर्वाचनमा भइदियो के भने हामीसँगै प्रतिस्पर्धा गर्ने हाम्रा केही नेतृत्वगणहरू देवानदेखि नै उहाँहरू अन्तसम्म निर्वाचन सँगसँगै बस्नुभयो, सँगसँगै निर्वाचनका कार्यक्रमहरू गर्नुभयो र मेसिन सेटिङदेखि लिएर ती सम्पूर्ण कामहरूमा उहाँहरू आफै लाग्नुभयो र हामीलाई शंका छ कि राति उहाँहरूले ऊ गर्नुभयो निर्वाचनको चाहिँ प्रक्रिया सुरु गर्नुभयो. राति निर्वाचन प्रक्रिया सुरु गर्दाखेरि हामीले सुनेका छौँ एकजना प्रतिनिधिले तीनचोटि चारचोटिसम्म भोट हालेको भन्ने कुरा हामीले सुन्नमा आएको छ. अब यो के हो यसको, त्यहाँ चाहिँ अब सिसी क्यामेराहरू पनि छन् त्यहाँ, अब पार्टीले यो विषयमा छलफल गर्ला. विशेषतः म यो विषयमा चाहिँ मेरो आदरणीय पार्टी सभापति र मेरो आदरणीय वरिष्ठ नेताजीको ध्यान आकर्षण गराउन चाहन्छु, किनकि त्यहाँ अवयव भयो. त्यो अवयवको विषयमा अब अहिले बेलैमा नसच्याउने हो भने यो असन्तुष्टिको चाङले भोलि हामीलाई काहीँ न काहीँ समस्या पार्न सक्छ. त्यस कारणले गर्दाखेरि हामीले यो असन्तुष्टिलाई बेलैमा चाहिँ एड्रेस गर्नुपर्छ. म सभापतिज्यू र त्यस पछाडि वरिष्ठ नेताज्यूको चाहिँ ध्यान आकर्षण गराउन चाहन्छु.
1: अनि एउटा कुरा, धेरैले आफ्नो बढी मत आएको पराजित, कम मत आएको विजयी पनि भएको देखियो भन्ने कुरा आइरहेछ, त्यो पनि हो मधुजी?
14: होइन, त्यो पनि बाहिर आएको छ. मलाई पनि टेलिफोनमा उहाँहरूले भन्नुहुन्थ्यो हामीलाई अघिल्लो दिन निर्वाचित भनेर घोषणा गरियो, मेरो मत यति हो र मभन्दा तल मत आएको साथीहरूलाई चाहिँ निर्वाचित घोषणा गरियो, यो के भएको हो भनेर उहाँहरूले सोध्नुहुन्थ्यो. किनभने आफै निर्वाचन नभएको कारणले मैले यही भएको हो भनेर भन्न सक्ने अवस्था रहेन. उहाँहरूले मलाई पनि त्यो कुरो चाहिँ सेयर गर्नुभएको थियो.
1: कतै न कतै त्यहाँ बदमासी भएको छ भन्ने कुरामा तपाईँ क्लियर हुनुहुन्छ होइन महाधिवेशनमा?
14: होइन, म अब यस्तो छ, कतै न कतै बदमासी भएको छ भन्ने कुरा क्लियर भएको हुन्छु भन्नुभन्दा पनि पहिलो कुरा त के हो भने निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी साथीहरू देवानदेखि बस्नुभयो भित्रै, निर्वाचन आयोगसँगै बस्नुभयो, निर्वाचनका सम्पूर्ण कामहरू गर्नलाई उहाँहरू आफै लागेर गर्नुभयो. किनभने निर्वाचन आयोगलाई मात्रै गर्ने काम हो नि त त्यो, र एउटा कुरा त्यो देखियो. अर्को कुरो चाहिँ निर्वाचन हेर्नुहोस् संसारमा काहीँ नभएको, हाम्रो संघीय कानूनको विपरीत पनि निर्वाचन आयोगले के गर्यो भने स्थलगत रूपमा चाहिँ निर्वाचन समितिलाई तिमी मतदाता कायम गर र अनि त्यस पछाडि मतदान गराऊ भनेर पठायो र मतदान गराउने काम भयो. त्यो नै गलत भयो, किनभने निर्वाचन आयोगले पहिल्यै मतदाता कायम गर्नुपर्छ. जस्तो संघीय निर्वाचनको म तपाईँलाई उदाहरण दिन्छु, हामी यसभन्दा अगाडि फागुन 21 निर्वाचन लड्दै गर्दा केन्द्रीय निर्वाचन आयोगले, नेपालको निर्वाचन आयोगले मतदाता नावली यो मितिदेखि यो मितिसम्म मतदाता नावली संकलन गर्ने भनेर भन्यो, संकलन गर्यो, त्यो मिति पछाडि बन्द गर्यो, त्यही मतदातालाई कायम गर्यो र मतदान अधिकृतहरूलाई पठायो. मतदान अधिकृतहरूले त्यही मतदाताहरूलाई मतदानमा सहभागी गराएर मतदान गराएको हो नि. कुनै मतदान अधिकृतले मतदान स्थलमा नै मतदाताहरूको नाम संकलन गरेर मतदान गराएको हो र, तर त्यस्तो त होइन. हाम्रो पार्टीमा चाहिँ त्यो भयो, त्यो नै आपत्तिजनक भयो के.
1: तर व्यवस्थित ढंगले अलि राम्रो ढंगले पनि निर्वाचन गर्न सकिन्थ्यो, तर त्यसलाई चाहिँ अलिकति यो अपत्यारिलो खालको निर्वाचन भयो. धेरैले चाहिँ धेरै नेता कार्यकर्ताहरूले र सांसदहरूले हामीसँग पनि भन्नुभएको छ, त्यहाँ चाहिँ जुन किसिमको यो नो भोट सिस्टमको पनि धज्जी उडाइयो होइन, करिब करिब 64 जनालाई मतदान नगरिकन अगाडि त्यो मेसिन बढ्दै नबढ्ने यो ढंगले पनि त, यो पनि त लोकतन्त्रको एउटा राम्रो सुन्दर पक्ष होइन भन्ने खालको विषय पनि आएको थियो क्या, त्यो पनि हो.
14: होइन, यस्तो देखियो, त्यहाँ त कस्तो परिस्थिति देखियो भने मेरो प्रतिस्पर्धीलाई मैले भोट हाल्नुपर्ने परिस्थिति बनाइयो क्या. अनि नाम राख्दा पनि कस्तो गरिएर नाम राखियो भने अगाडि जस्तो मेरो दर्ता नम्बर 22 थियो, मैले सुरुमा नै दर्ता नम्बर 22 दर्ता गरेको थियो मेरो नाम, तर मेरो नाम लिएर गएर 64 नम्बरमा हालियो. न त्यहाँ अल्फाबेटिकल्ली बनाएको छ, न चाहिँ त्यहाँ अन्य कुनै विधि पद्धतिहरू गोला प्रथाबाट छानिएको छ, न केही गरिएको छ. उहाँहरूले ऱ्यान्डमली के गरिदिनु भने जो जो आउनुपर्ने हो, जो जो अहिले आउनुभयो उहाँहरूको नाम चाहिँ माथिल्लो रोहबाट सरर लाएर राखिदिनु भयो. त्यस पछाडि त्यो 10-20 भोट ल्याउने साथीहरूको नाम राखिदिनु भयो र हामी जो प्रतिस्पर्धी हौ, वास्तविक प्रतिस्पर्धी हौ उहाँहरूको, उहाँहरूको नाम हाम्रो नाम चाहिँ के गरियो भने उहाँको प्रतिस्पर्धीका बिचमा ल्याएर उहाँ र हाम्रो प्रतिस्पर्धी हाम्रो बिचमा ल्याएर चाहिँ त्यो 10-20 भोट ल्याउने प्रतिनिधि साथीहरूको चाहिँ ऊ हालियो नामहरू हालियो त्यसले गर्दा मतदाताहरू केमा बाध्य भए भन्दा माथि
15: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
16: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको आधी खोला मार्कटरी स्थित महाजु भञ्जाङ आन्तरिक पर्यटकको रोजाईमा पर्दै अर्जुन चौपारी बजारको सुरक्षाका लागि दरौं खोला युवा परिवारद्वारा प्रहरीलाई 8 सीसीटीभी क्यामेरा हस्तान्तरण र भारतीय पर्यटकले पोखराको होटल भरी भराउ। स्याङ्जाको आधी खोला गाउँपालिका एक पञ्चमूलको मार्कथरी स्थित महाजु भञ्जाङ आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ। आकर्षक अग्लो र रमणीय पहाड़को चुचुरो महाजु भञ्जाङबाट पर्या पर्यटनसँगै हिम श्रृंखलाको दृश्य अवलोकन गर्न पाइने भएपछि महाजु भञ्जाङ आन्तरिक पर्यटकको रोजाईमा पर्दै गएको हो। नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सामुदायिक सिरुबारी होमस्टे घरवास पुग्ने मूल सड़क किनारको महाजु भञ्जाङमा पछिल्लो समय आन्तरिक पर्यटकले भरि भरा हुने गरेको छ। दैनिक सयौंको संख्यामा पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन्। सरकारले शनिबार आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गरेसँगै आन्तरिक पर्यटकको संख्यामा वात्तै वृद्धि भएको छ। आर्थिक वर्ष 2080-81 महाजु भञ्जाङलाई पर्या पर्यटनका माध्यमबाट स्थानीयलाई रोजगारी सृजना गर्ने कार्यक्रम अगाडि सारिएको आधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो। महाजु भञ्जाङमा पर्या पर्यटन, उद्यान, माझ कटेरी, महाजु स्वागतद्वार, झूला, प्रतीक्षालय, महाजु भञ्जाङ पर्या पर्यटन क्षेत्र रहेका छन्। भञ्जाङबाट धौलागिरी, माछापुस्रे लगायतका हिम श्रृंखला र पञ्चासे, कोरी, अन्नपूर्ण लगायतका पदमार्ग सहजै अवलोकन गर्न सकिन्छ। विदाका दिनमा झण्डै 1000 भन्दा बढ़ी पर्यटक भञ्जाङमा आउने गरेका छन्। आधीखोला गाउँपालिका र स्थानीय युवाको साझेदारीमा भञ्जाङमा झण्डै 1 करोड़को लागतमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। सार्वजनिक जमीनमा निर्माण भएको पूर्वाधारलाई भाडामा लगाएर इको स्टे समेत सञ्चालन गरिएको वडाध्यक्ष पवन काजी अधिकारीले बताउनुभयो। इको स्टेमा स्थानीय 10 जना स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। महाजु भञ्जाङसँगै रहेका ग्रामीण पर्यटकीय क्षेत्र नवग्रह मन्दिर, डहरे देउराली, खर्सुको लेक, थाप्ले, दरौं लगायतका स्थान घुम्न आन्तरिक र बाह्य पर्यटकहरू उत्तिकैको संख्यामा आउने गरेका छन्। सिद्धार्थ राजमार्गको पोखरा स्याङ्जा खण्डको भालु पहाड हुँदै नागडाँडाबाट छोटो दूरीको यात्रामा महाजु भञ्जाङ पुग्न सकिन्छ। जिल्लाका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आगमन र बसाई गराउन सके मात्रै आर्थिक गतिविधिमा आमूल परिवर्तन ल्याउन सकिने जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र मान श्रेष्ठले बताउनुभयो। स्याङ्जाको अर्जुन चौपारी बजार क्षेत्रको शान्ति सुरक्षालाई थप मजबूत बनाउन र अपराध नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक विशेष कार्यक्रमका बीच 8 सीसीटीभी क्यामेरा हस्तान्तरण गरिएको छ। प्रहरी चौकी अर्जुन चौपारीको समन्वयमा स्थानीय दरौं खोला युवा परिवारद्वारा उक्त क्यामेराहरू सहयोग स्वरूप प्रदान गरिएको हो। हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी परीक्षक रंजित सिंह राठौरले प्रविधिको प्रयोगले अपराध नियन्त्रण र अनुसन्धानमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। अर्जुन चौपारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अमूल्य सहयोग प्रदान गरेको भन्दै वहाँले प्रहरी चौकी अर्जुन चौपारीको तर्फबाट दरौंखोला युवा परिवारलाई विशेष धन्यवाद तथा आभार प्रकट गर्नुभयो। खोला युवा परिवार का अध्यक्ष किरण काफले क्लबले समाज में शांति सुव्यवस्था कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न सीसीटीवी कैमेरा हस्तांतरण गरिएको बताउनुभयो। स्थानीय स्तर में बजार क्षेत्र प्रविधि मैत्री र सुरक्षित बनाउन युवा क्लबहरूले खेलेको यस्तो सकारात्मक भूमिका को स्थानीय वासीहरूले समेत उच्च प्रशंसा गरेका छन्। सीसीटीवी जडान भएसँगै बजार क्षेत्र में हुने अवांछित गतिविधि र सड़क दुर्घटना न्यूनीकरण में समेत मदद पुग्ने विश्वास लिएको छ। प्रहरी चौकी अर्जुन चौपारी को प्रांगण में आयोजित सीसीटीवी कैमेरा उद्घाटन हस्तांतरण कार्यक्रम में क्लब र प्रहरी चौकी का प्रमुख तथा प्रतिनिधिहरू तथा स्थानीय अग्रजहरूको उपस्थिति रहेको थियो। पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन्। यति बेला लेकसाइडका सड़क र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहल पहल बढ़ेको छ। गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू विशेष गरी फेवातालको ताल बाराही मन्दिर मिन्दवासिनी मुक्तिनाथ तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। भारतमा बढ़दो गर्मीबाट राहत तथा विदाको सदुपयोग गर्न भारतीय नागरिकहरूले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेको बताउँदै पोखरामा सुविधाले उनीहरूको स्वागत र सम्मान गर्नु पोखरेली पर्यटन व्यवसायको दायित्व भएको बताउनुभयो। पर्यटकको चहल पहल बढ़ेसँगै डुंगा सैर पदयात्रा तथा अन्य पर्यटन गतिविधि समेत बढ़ेको अध्यक्ष सुवेदीको भनाइ छ। फेवातालमा दिनहुँचार 5,000 भारतीय पर्यटकले डुंगा सैर गर्ने गरेको जानकारी फेवा डुंगा व्यवसाय संगठनका सहसचिव धनबहादुर विकले दिनुभयो। डेढ़ महीनादेखि भारतीय पर्यटक उल्लेख्य उपस्थिति र फेवातालको मध्यभागमा अवस्थित बाराही मन्दिरमा दर्शन गर्न जान रूचि राख्ने गरेको विकले बताउनुभयो। तान गण्डकीका कोषाध्यक्ष दीपक साकुथाले पछिल्लो डेढ़ महीनामा मात्र 1.5 लाख भारतीय पर्यटक पोखरा आएको जानकारी दिँदै उनीहरू धार्मिक स्थल छोटो दूरीको पदयात्रा प्याराग्लाइडिङ बन्जी जम्प डुंगा सैर तथा राफ्टिङ गर्ने गरेको बताउनुभयो। भारतीय पर्यटक यति बेला 5 तारे होटलदेखि साना होटल र धर्मशालासम्म भरिभराउ रहेको बताउनुभयो। पर्यटन व्यवसायले यो मौसमलाई अफ सिजनका रूपमा लिने गरेको भए पनि पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेपछि पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। नेपाली नयाँ वर्ष यता शुरू भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको पर्यटन व्यवसाय बताउँछन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अखुराबका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले बदलिलो डिजिटल युगमा सामुदायिक रेडियोलाई प्रविधि मैत्री बनाउँदै डिजिटल प्लेटफर्मसँग एकाकार हुनुपर्ने बताउनु भएको छ। वहाँले नीति प्रविधि क्षमता विकास आत्मनिर्भरता र सामुदायिक सहभागितालाई सुदृढ़ बनाउँदै रेडियोको प्रभावकारिता थप मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अखुराब गण्डकी प्रदेशको आयोजना तथा प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा डिजिटल युगमा रेडियो सामग्री निर्माण ब्राण्डिङ र कार्यक्रम प्रसारणमा प्रविधि विषय दुई दिने तालिम असार 13 र 14 गते पोखरा महानगरपालिका 18 सराङकोटमा जारी छ। असार 13 गते तालिम उद्घाटन गर्दै प्रमुख अतिथि तथा अखुराबका केन्द्रीय अध्यक्ष अर्जुन गिरीले विश्व प्रविधिको तीव्र विकाससँगै सामुदायिक रेडियोले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने बताउनु भएको हो। वहाँले 3 दशकको सामुदायिक रेडियो आन्दोलनले अनेक चुनौती सामना गरेको स्मरण गर्दै स्थानीय तहले संचार सम्बन्धी कानून मार्फत रेडियोलाई स्वीकार गरे पनि संघीय सरकारबाट अझै स्पष्ट नीति नआएको गुनासो गर्नुभयो। गण्डकी प्रदेश सरकारले संचार कानून निर्माणमा देखाएको अग्रसरताको भने वहाँले प्रशंसा गर्नुभएको छ। यस्तै गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले संचार क्षेत्रमा आएको प्रविधिगत परिवर्तनसँगै पत्रकारले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो। मोबाइल पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले रेडियो लगायत परम्परागत संचार माध्यमले पनि नयाँ ढंगबाट सामग्री उत्पादन गर्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले गण्डकी प्रदेश सरकारले आगामी वर्ष पनि संचार क्षेत्रको स्तरोन्नतिका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै महिला संचार उद्यमलाई प्रोत्साहन गर्न महिला मीडिया स्टार्टअप कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। तालिममा गण्डकी प्रदेशका 40 जना सामुदायिक रेडियो कर्मीको सहभागिता रहेको आयोजकले जनाएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला। सरकारले आगामी वर्ष पनि संचार क्षेत्रको स्तरोन्नतिका कार्यक्रम संचालन गर्ने जानकारी दिँदै महिला संचार उद्यमलाई प्रोत्साहन गर्न महिला मीडिया स्टार्टअप कार्यक्रम संचालन गरिएको बताउनुभयो। तालिममा गण्डकी

0: पानी त्यो पानी नपिऊ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं
2: सार्वजनिक हितका लागि रेडियो आदि खुला
3: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर जिल्ला प्रशासन कार्यालय तनहुले चालू आर्थिक वर्षमा कार्य सम्पादनमा उल्लेखनीय सुधार गर्दै राष्ट्रिय मूल्याङ्कनमा आफ्नो स्थान उकास्न सफल भएको छ। नेपाल सरकारको गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 कार्य सम्पादन सूचक मूल्याङ्कन प्रतिवेदन अनुसार तनहु जिल्ला प्रशासन कार्यालय पहिलो त्रैमासिकको 39 स्थानबाट तेस्रो त्रैमासिकमा 17 स्थानमा पुग्न सफल भएको हो। प्रतिवेदन अनुसार पहिलो त्रैमासिकमा देशभरका 77 जिल्ला प्रशासन कार्यालय मार्फत 39 स्थानमा रहेको तनहुले दोस्रो त्रैमासिकमा सुधार गर्दै 21 स्थान हासिल गरेको थियो। सुधारको यही क्रमलाई निरन्तरता दिँदै तेस्रो त्रैमासिकमा थप 4 स्थान उक्लेर 17 स्थानमा पुगेको हो। यससँगै पहिलो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म आइपुग्दा तनहुको कार्य सम्पादन श्रेणीमा 22 स्थानको सुधार देखिएको छ। गृह मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा सबै प्रमुख जिल्ला अधिकारीसँग कार्य सम्पादन सम्झौता गर्ने तथा सोही सम्झौताका आधारमा त्रैमासिक रूपमा मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ। शान्ति सुरक्षा व्यवस्थापन, सुशासन प्रवर्धन, विकास निर्माणमा समन्वय, विपद व्यवस्थापन तथा नागरिक सेवा प्रवाह लगायतका सूचकका आधारमा जिल्ला प्रशासन कार्यालयहरूको कार्य सम्पादन मूल्याङ्कन गरिने गरिएको छ। म्याग्दीको बेनीसँग सीमाना जोड़िएको पर्वतको जलजला गाउँपालिका भित्रका 10 उत्कृष्ट उद्यमीलाई जनहित 1.5 लाखदेखि 1 लाख रूपियाँसम्म पुरस्कार सहित सम्मान गरिएको छ। सम्मानित मध्ये जलजला 7 धाइरिङकी जमुना आचार्यलाई सर्वोत्कृष्ट उद्यमी पुरस्कार स्वरूप 1,50,000 नगद सहित सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्दै सम्मान गरिएको छ। बुद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रमको लगानी प्रस्तुति कार्यक्रममा चपरी एग्रो प्रालीका संचालक आचार्यलाई सर्वोत्कृष्ट घोषित गर्दै 1.5 लाख रूपियाँ बराबरको पुरस्कार प्रदान गरिएको हो। गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय जलजला गाउँपालिका र दायित्व संस्थाको सहकारीमा संचालित वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट 10 उद्यमीले व्यावसायिक प्रस्तुतिकरण गरेका थिए। सानै उमेरमा एक हात गुमाउने भएका आचार्यले 2081 सालमा स्थापना गर्नुभएको चपरी एग्रो प्रालीले स्थानीय उत्पादनको बिक्री वितरण र प्रवर्धन गर्दै आएको छ। गाउँपालिकाभित्रका उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने गरी स्थानीय उत्पादन तथा हिमाली क्षेत्रमा पाइने अर्ग्यानिक उत्पादन सहित विभिन्न 100 थरी सामान बिक्री गर्ने गरेको र आगामी दिनमा थप विस्तार गर्ने योजना रहेको व्यवस्थापक आचार्यले जानकारी दिनुभयो। अब अन्तिमा आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैङ्जाको आदि खोला मास्कटर स्थित महाजय भन्ज्याल आन्तरिक पर्यटकको रोजाईमा पर्दै अर्जुन चौपारी बजारको सुरक्षाका लागि दरौंखोला युवा परिवारद्वारा प्रहरीलाई 8 सीसीटीभी क्यामेरा हस्तान्तरण र भारतीय पर्यटकले पोखराका होटल भरि भराओ। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

हजुर नमस्कारअनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट लाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौं। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको यो लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 03-44-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असार महिनाको 14 गते शनिबार तदनुसार सन् 2026 जून 28 तारीक ज्येष्ठ शुद्ध शुक्ल पक्षको चतुर्दशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। कामको चाप बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउने। वृष राशि हुनेहरूको लागि हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनक्य आमदानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि खसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार समेत पाइनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वाद विवादबाट जोगिने प्रयत्न गर्नुहोला। मिथुन राशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरूषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जित्नाले दिगो काम शुरू गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। कर्कट राशि हुनेहरूको लागि लाभ हुनेछ र सुखद समाचारले उत्साह जगाउनेछ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आमदानीका स्रोत बढ़नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ़नेछ। सिंह राशि हुनेहरूको लागि परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमीनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। विश्वमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।
कन्या राशि कन्या राशि हुने हरेको लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला सहयोगीहरूको भर पर्दा काम बिग्रन सक्छ तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल पाइनेछ रोकिएका काम बन्ने र नयाँ काम शुरू गर्ने समय छ उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ सानो प्रयत्नले ठूलो काम बन्नेछ पहिलेका कमजोरी सच्याउने समय छ तुला राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ भोलि व्यवहारमा अलिक सजग रहनु पर्ला केही रकम हात लागि भए पनि खर्च बढ्नाले धन संग्रहमा बाधा पुग्नेछ अवसरवादीहरूबाट अलिक जोगिएर काम लिनुपर्ने समय छ तापनि दोहोराएर प्रयत्न गर्दा काम बन्नुका साथै फाइदा हुनेछ आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् सजग रहनुहोला वृश्चिक राशि हुनेहरूको लागि आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ विशेष उपहार प्राप्त हुनेछ नयाँ कामको प्रस्ताव पनि आउन सक्छ मेहनतले प्रतिष्ठा मान सम्मान आदि पाइनेछ तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला दुविधा बढ्नाले निर्णय क्षमता कमजोर बन्नेछ आश्वासन दिनेहरूले झुक्याउन सक्छन् स्वास्थ्यका लागि खानपानमा सचेत रहनु पर्ला धनुराशि हुनेहरूको लागि खर्च लागे पनि काम बन्नेछ पछिका लागि केही वस्तु त्याग्नु पर्ला दोहोराएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ तर अर्थ सञ्चय नहुन सक्छ समयमा आलस्य गर्ने बानीले पछि परिनेछ लगानी बढ़ाउने अवसर प्राप्त हुनेछ समय अनुकूल भेटघाट नभए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् मकर राशि हुनेहरूको लागि दिन उत्साहवर्धक रहनेछ आय स्रोत बढ़नेछन् भने उठ्नुपर्ने रकम हात लागे हुने समय छ कृषि पशुपालन तथा व्यापारमा मनज्ञ लाभ हुनेछ दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ अधीन पनि राम्रै प्रगति हुनेछ नयाँ ज्ञान सिक्ने समय छ संचित धनको उपयोगबाट विशेष फाइदा हुनेछ श्रमको उचित मूल्याङ्कन हुने समय छ मेहनतले आमदानी बढ़ाउनेछ कुम्भ राशि हुनेहरूको लागि सानातिना काममै अल्मलिनाले ठूलो उपलब्धि नहुन सक्छ लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ लगनशीलताले आर्थिक काम सम्पादन हुनेछ व्यापारमा सामान्य फाइदा होला जिम्मेवारी हात पार्न केही समय लाग्ने देखिन्छ राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनत गर्दा भाग्योन्नतिको समय छ समुदायको हितमा राम्रै काम गर्न सकिनेछ धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ सामाजिक उत्तरदायित्व हात पार्न सकिनेछ रोकिएको कामले पनि निकास पाउनेछ आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ शक्तिको धाक देखाउनेहरू स्वतः निभ्रिनेछन् तारिफ योग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ हजुर यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस् निरन्तर लागि पर्नुहोस् पक्कै पनि सफलता हात प्राप्त हुनेछ हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा हजुर हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं यहाँहरू हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको सुबिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिको वेबसाइट एना यूआरएल चेक लना आक्षेप घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त क्या जोगिना
3: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ
4: मलाई नि चाहिएको थियो आजैदेखि जान्छु
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 9849618921 र 9842939399
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443331 मोबाइल 9856555331
5: साथै कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं

0: होइन, यही चौपाटीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 98560 51068 र 98637 70771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: नमस्कार हल्दर साहब, क्या नाम, तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
1: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86-647।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधा में समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योग को लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364145002 मोबाइल 98560405002 र 98460514001 ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो
3: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
3: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
3: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
6: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ 8 मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 98560501 र 98560332646
0: चा कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
10: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9824540029।
11: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
12: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
11: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
12: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
11: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
12: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
11: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9808447723।
13: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
14: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
13: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 बिआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
15: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
13: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
15: हाम्रा सेवाहरू:
13: दाँत तथा मुखको परीक्षण,
15: दाँतको एक्सरे,
13: दाँत सफा गर्ने,
15: दाँत टल्काउने,
13: मुख गनाउने समस्याको उपचार,
15: दाँत रङको सिमेन्ट भर्ने,
13: दाँतको जरेदेखिको उपचार,
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
13: साधारण दाँत निकाल्ने,
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
13: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
15: गिजाको शल्यक्रिया,
13: कृत्रिम दाँत राख्ने,
15: दाँत रङको वा मेटलको खुल लगाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
13: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 बिआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: अन्य तयो कागज के में थी वा
2: और झिलकाई
1: कई पर्सनल नंबर ब्लॉक लाई वधी
2: पर्सनल मोबाइल नंबर में उन्हीं टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखल खाई
1: अन्य बैंगरी
2: बैंगरी
1: आ
2: सर सही तली लग पड़ दी
1: सम लल पति ना आफे ना मोबाइल नंबर फिर दिया बदेर ब्लॉक तैयार विषय आफे ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आफे ना बैंक खाते ना जानकारी और ना योरी थोनी दक्या सचेत तल पर हिम
2: सतर्क तना ठगी तब दक्या जोगी ना
3: सिद्धार्थ बैंक क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्न पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
4: मोबाइल नम्बर 98061 40870 र 98665 94 497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468832809 र 9856502171।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 9849618921 र 9862349390।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन।
6: स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।

0: घार उद्योगबाट ल्याएको हो नि, घार मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घार उद्योग चाहिँ कहाँ छ होला?
0: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि, त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
2: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
3: सम्पर्क मोबाइल 97484-34484।
4: चुरी घरको मौरी घार उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 03-60-4-41-6-24।

0: access to all.
1: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
2: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउमा पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
2: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464 85411

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुन चाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौँ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98-560-075-56 र 98-466-075-56।
6: ए अप्सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेर्दीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861868251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिए, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9864-86005।

0: दिदी पक्नुस्ता भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9815356496
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
5: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
5: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइरोइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
6: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
5: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
3: रेडियो आदि खोला 105.4 नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको एक दुई ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोडिए। सीप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1400 नाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया पोर्चुगल र डीआर कंगो नकआउट चरणमा अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात जून 19 तारीकमा पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। मनसून विस्तारसँगै पानी पनि पर्ने र यसले गर्मीबाट राहत पुग्ने तथा धान खेती गर्ने किसानलाई पनि सहज हुने मौसमविदले बताएका छन्। यद्यपि यस वर्षको मनसून अवधिभर सरदरभन्दा कम वर्षा र बढ़ी गर्मी हुने प्रक्षेपण यसअघि नै गरिएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती कोशी बागमती र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा पानी परेको छ। बिहान काठमाण्डु उपत्यकामा पनि हल्का वर्षा भयो। आज दिउँसो कोशी प्रदेशको पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 माईखोलामा सड़कमाथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती त्यस क्षेत्रमा पानी परेको थियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जोखिमयुक्त यो सड़क खण्डमा लेदोसहित पहिरो झर्ने र गाड़ीको आवागमन बन्द हुने समस्या पटक पटक हुँदै आएको छ। पहिरो पछ्याउने काम भइरहेको उहाँले बताउनुभयो। त्यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा ढिस्को र 2 रूख ढलेर सड़क अवरूद्ध छ। बन्द सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक कुलदीप चन्दले बताउनुभयो। सड़क खण्ड अवरूद्ध भएपछि इलामसहित 5 थर ताप्लेजुङ र झापाका नागरिक प्रभावित भएका छन्। जुम्लामा रहेको सड़क डिभिजन कार्यालयले कर्णाली राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरेको छ। कार्यालयले कालीकोट, जुम्ला र मुगुमा संचालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोड़िएका आयोजना आर्थिक वर्ष 2074-75 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगु जिल्लाका 1 सड़क डिभिजन कार्यालय मातहतको जिल्लाका रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढ़ाएको सूचना अधिकारी सिंहको भनाई छ। ठेक्का लिने तर काम नगर्ने र आयोजना अल्पत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागि परेको हो। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नभएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतराले बताउनुभयो। कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्य सम्पादन जमानत धरौटी बापतको रकम पेस्की जमानत जफत र पेस्की रकमको 10% ब्याज असूल गर्नका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असूल उपर गर्नेतर्फ कार्यवाही अगाडि बढ़ाइने कार्यालय प्रमुख महतराको भनाई छ। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अल्पत्र पारिएका सड़कका 10 रुग्ण आयोजनाको ठेक्का तोड़िएको सड़क डिभिजन कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाण्डको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख अतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 दासटुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
4: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी रोक्न अनुरोध गरेको छ। साउदी नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखायरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्ने, परीक्षा शुल्क बापत $50 र पूर्व सिकाई मान्यता आरपीएल बापत $50 छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्नेछ। मन्त्री यादवले एसभीपी प्रक्रियाका कारण नेपाली श्रमिकको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत अगाडि बढ़ाइयोस् भन्ने विषयमा विशेष अनुरोध गर्नुभएको छ। उहाँले सिप प्रमाणीकरण एसभीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभयो। राजदूत मियखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस विषयमा थप जानकारी उपलब्ध गराउने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। प्युठानको स्वर्गोदारी नगरपालिकाका उपमेयर मिनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। हिजो उपप्रमुख राणाले नगरपालिकाको लुम्बिनी प्रदेश 01001J00008 नम्बरको गाड़ी आफै चलाएर स्वर्गोदारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। गाड़ी खाल भन्ने ठाउँमा दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरीकारले प्युठानका प्रहरी नायब उपरीक्षक डीएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गोदारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो। अब विदेशको खबर। भेनेजुएलामा गएको बुधबार आएका दुईवटा शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या 1430 जना पुगेको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिरहेको समाचार संस्था एपीले जनाएको छ। सबैभन्दा बढ़ी प्रभावित लागुआइरा राज्यमा हजारौं नागरिक आफ्ना आफन्तको खोजीमा आफै डोरी ठूला उपकरण र खाली हातले भग्नावशेष पन्छाइरहेका छन्। सरकारी उद्धारको प्रयास पर्याप्त नभएको आरोप लगाउँदै स्थानीय बासिन्दाले केही ठाउँमा विरोध समेत गरेका छन्। भूकम्पपछि झण्डै 69,000 जनाको अवस्था थाहा हुन सकिरहेको छैन। भूकम्पका कारण हजारौं घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले राहत खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पनि गरिरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको समूह केबाट कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4 अंकसहित उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो नकआउट चरणमा पुग्न सफल भएको हो। डीआर कंगोले उज्बेकिस्तानमा 3-1 पुनरागमन जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गरेको हो। खेलको 10औं मिनटमा एल्डोरको गोलबाट उज्बेकिस्तानले अग्रता लिए पनि 68औं मिनटमा युवान विशाले पेनाल्टी मार्फत बराबरी गोल फर्काए। त्यसपछि यस शीर्ष स्थानमा रह्यो। मियामी स्टेडियममा आज बिहान भएको खेलमा गोलरहित बराबरीपछि पोर्चुगल उपविजेताको रूपमा नकआउट चरणमा पुग्यो। इन्जुरी समयमा कोलम्बियाले गरेको गोल अफसाइड भयो। यो समूहबाट 4

मजेका दुई खेल भइरहेका छन्। अर्जेन्टिना र जोर्डन तथा अस्ट्रिया र अल्जेरिया बीचको खेल चलिरहेको छ। अहिले खेलको 64 मिनट भइरहेको छ र अल्जेरिया र अस्ट्रियाले अहिले समान दुई दुई गोलको बराबरी खेलेका छन् भने अर्जेन्टिनाले खेलको पहिलो हाफमा दुई गोल गरेकोमा जोर्डनले दोस्रो हाफको खेल भइरहँदा केही बेर अघि एक गोल फर्काएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। पर्सीसम्म मनसून देशभर फैलिने सम्भावना, पानी नपर्दा धान रोपाई प्रभावित, आज कोशीको एक दुई ठाउँमा ठूलो पानी पर्ने, केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने। पहिरोले मेची राजमार्गको राजदुवाली सड़क खण्ड अवरूद्ध, कर्णाली राजमार्गका 16 रुग्ण ठेक्का तोड़िए। खिप परीक्षण कार्यक्रम रोक्न साउदी अरबलाई नेपालको अनुरोध, द्विपक्षीय परामर्श र सहमतिका आधारमा समाधान गरिनुपर्नेमा जोड़। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 14 नाग्यो, उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितहरू आक्रोशित। र विश्वकप फुटबलमा कोलम्बिया, पोर्चुगल र डीआर कंगो नकआउट चरणमा, अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीचको खेल चल्दैछ।

0: रेडियो आधी खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन अल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक. प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी. मोबाइल 98469718921 र 98462939399.
5: बैंक जी खैमत बिली चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तो माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक जी नील पर दिमो न्यो ताने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई.
6: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार.
7: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन.
6: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको. के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
7: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन. यता भाइको नि यस्तै छ भन्दैछन्.
3: हो र?

0: हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9856054313 र 9841443 32।
0: मूल्य होइन, स्वास्थ्य रोजौं।

के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 51 331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ छ मिर्दी, जगत रोड। फोन नम्बर 9844-85-411। होइन, के भयो, किन बन्द भएको हो गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री निरीक्षण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट्स जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 9850604502 र 9840501।
8: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आर्ट मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9850585067।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
0: कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9421440029
10: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
10: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
11: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
12: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
11: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
12: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
11: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
12: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
11: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
12: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
11: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
12: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
11: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
12: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
11: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्जा
12: फोन 0
13: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
14: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
13: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
14: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
15: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
16: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
15: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029386
17: पर्वत जाने गेट सहारा एग्रोभेट
18: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
19: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका पिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
18: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
19: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
18: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
19: फोन 0364142558
20: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
21: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
20: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआइपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
21: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
20: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
21: हाम्रा सेवाहरू
20: दाँत तथा मुखको परीक्षण
21: दाँतको एक्सरे
20: दाँत सफा गर्ने
21: दाँत टल्काउने
20: मुख गनाउने समस्याको उपचार
21: दाँत रङको सिमेन्ट भर्ने
20: दाँतको जरेदेखिको उपचार
21: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
20: साधारण दाँत निकाल्ने
21: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
20: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
21: गिजाको शल्यक्रिया
20: कृत्रिम दाँत राख्ने
21: दाँत रङको वा मेटलको खोल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
20: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
21: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो और सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइ सकेको छु।
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271 9468 32809 र 9856501।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिलकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
6: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
0: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024।
3: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
4: खै खै बहु कोई लोटरी भर दिलवा
5: आंगी समी जो लोटरी पर दी हूँ छाई गुदी
4: भर दी आ भर दी लोटरी खाली पर दी बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खै विषय खै मई विश्वास आलन होने खाले पनी आप विवरण खैमय आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खैमय आरी सुमी बैंक आप बनी आरी
6: सतर्क
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने एस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98-4-61-2-88 र 98-4-63-86-647।
3: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
4: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
3: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
4: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषादी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 98-560-51-068 र 98-6-73-70-771।
3: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: बस आयो, छिटो हिँड्नु।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नको लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए आसरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-162।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
1: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेट भित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
1: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज।
3: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
3: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
6: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
6: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460151।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 0364-41087, मोबाइल 98-4-69-70-41-47।

0: दिदी पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहालेँ।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564496।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेरा नफालौ,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
7: ए नानी, त्यो पानी नपिऊ त।
8: किन र काका?
7: त्यो पानी फोहोर छ।
8: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
9: सार्वजनिक हितका लागि रेडियो आदि खुला।

0: सुनत न अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469 18921 र 98469 39399।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 37644331। मोबाइल 98560 55331।
1: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त छमछम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न URL चेक लना आख्याब घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनु भयो कि कस्तो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न।

0: माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: के तपाईँलाई गौशाला, गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-75656 र 98466-75656।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको त?
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिभा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास नेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न,
1: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जान न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त, कस्तो राम्रो छ।
1: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9560131966।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246। लौहेर आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
0: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9460686005।

0: स्कूल तथा अफिस का ड्रेस कि बना पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिल होने
1: तेती कुरा मानी यती धेरै तनाव भर्खर जानु वालिङ आठ नया बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 6 4 40 6 100।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
4: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
4: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
5: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
5: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9815564696।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
5: रेडियो आदिखोला 105.4

0: पूर्णिमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4 नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो तोलाको 2,83,800 रूपियाँमा कारोबार जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्युडको भूकम्प मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लाग्यो। नेपाल खबरमा अब पूरा खबर आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। दिउँसो देशभर मौसम साधारणतया बदलिरहनेछ। गैराती पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो। आज झापा इलाम पाँचथर ताप्लेझुङ त्यसै गरी संखुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सी कोशी बागमती गण्डकी मधेश र सुदूरपश्चिमका साना नदीमा वहाव आकस्मिक बढ़न सक्छ। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ़दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2000 देखि 2500 सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती ओली प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्य तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासडुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढ़ी नगरपालिका 4, खाल्ले र हलेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीफिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड़ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीफिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीफिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तर पूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प भएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समयअनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गर्दै लगातार तेस्रो जीत हात पार्यो। अर्जेन्टिनाको जीतमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गरे। मेसीको यो विश्वकपमा 6ठौं गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अंक जोडेका छन्। गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 1:15 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास। गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो। तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्यूडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: रेडियो आदि खुला 105.4
1: अनि तांगो कागज के मेची वा
2: आ झिल्काई
1: के पर्सनल नम्बर ब्लक लै वदि
2: पर्सनल मोबाइल नम्बर मि उनियो टेलिकमर बे अफिस तरी आइर ब्लक लै र खलखाई
1: अनि बैंगरी
2: बैंगरी
1: आ
2: सर चाहिँ तलि लगपर्दि
1: सम्नल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क देबिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनी दक्या सचेत तल परिम
2: सतर्क तन ठगी तब्दक्या जोगिन
3: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो

0: ओभन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800487723।

0: भनेको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी,
1: मोबाइल नम्बर 98467213380।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
0: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
0: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
4: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
5: मोबाइल नम्बर 9856054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु?

0: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 98565531।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 0363441624।

0: to all.
1: 하지요, 쓰는사 크시가 커버를 아바 뉴로로코 우파찰 보카라메 운차 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
5: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ
5: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
6: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
7: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
5: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137
7: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
1: थाइरा जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-47। च्या कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
1: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86-647। ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा, मोबाइल 98560-39988 र 98560-55988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063441258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क
1: सेवा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: लागेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ साथमा सांगीतिक अभिवादन पठाउँछौ कार्यक्रम गाम्बुसीका भाकाकै सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाम्बुसीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैंका अवस्थाहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। आजको बसाईमा पनि छु म आरती। कार्यक्रम गाम्बुसीका भाका यहाँहरूले स्याङ्जे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बुसीका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बुसीका भाकाको यस सुन्दर व्यवसाय आइतबारी व्यवसायमा छौं। आइतबारी व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष सुमधुर खालका भर्खरै मात्र बजारमा उपलब्ध भएका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़नेछौ। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राख्दै अब भने कति पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौ सुमधुर खालको भाकाबाट। सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा, मैले माया गरेका छु पवित्र, तिमी नै तिमी छौ मभित्र, तिम्रो दिलभित्र कुच्छाको छ थाहा छैन, यो सुमधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा। सुमधुर खालको भाकासँगै हामी कार्यक्रमको शुभारम्भमा दैलो पनि उभार्यौं। यिनी अनि यस्तै सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ, यो विश्वास दिलाउँदै यति बेलाको क्रममा हामी अर्को भाका पस्किन्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ, विश्रामपछि पुनः वास्तुत हुने नै छौ, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: ओइ एम विश्रिया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
1: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
1: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
1: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
2: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
4: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
0: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल, त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
0: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33-33, 64-44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
6: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856-51068 र 9836-70771।
6: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: ओ माइला बा बिरामी हुनु भयो कि कस्तो
7: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
7: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको गाडी
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
5: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
8: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 03-4141-502 मोबाइल 98560-40502 र 98460-51401
9: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रमका विशेषका भागमा हामी दबहरूमा आज कार्यक्रमका विशेषका भागको आज आइतबार व्यवसायमा छौँ। आइतबार व्यवसायमा रहेर सुमधुर खालका नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्ने छमर्कमा जुटिरहेका छौँ। र यति बेलाको क्रममा हामी अर्को भाका पस्किन्छौँ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौँ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

यसमा धेरै खालको भाकासँगै फेरि स्वागत गर्दछौ कार्यक्रमका मुसिका भाकामा देवहरूमा रहेर आजको यस व्यवसायमा आइने अनि यसमा धेरै खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। रेडी बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सही भाकासँगै हामी छोट व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पनि पास हुने नै छौ। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो। कहाँ पाइन्छ दाई?
1: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 696।
2: के भयो दाई हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको। के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।

0: access to all.
1: Banking khaymat bili. Kyondi ATM, mobile de, internet, banking ke gopya vivaran aari. Khayi bili. Toi madhyam kyaare nyode pre. Chali jankari ri bishya nyo kolpor dimo. Chamayi nyo thakdil khamo. Bangarve karmachari bira nyode pre. Vivaran ri bishya. Bangdi ngil pardimo. Nyo tani satrak tana thadrikya bachena. Siddhartha bangar kyaale jan hitari jari sandesh.
2: Siddhartha bank. Sambandha sadai bharilai.
3: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
3: हाम्रा सेवाहरू
4: दाँत तथा मुखको परीक्षण
3: दाँतको एक्सरे
4: दाँत सफा गर्ने
3: दाँत टल्काउने
4: मुख गनाउने समस्याको उपचार
3: दाँत रङको सिमेन्ट भर्ने
4: दाँतको जरेदेखिको उपचार
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
4: साधारण दाँत निकाल्ने
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
3: गिजाको शल्यक्रिया
4: कृत्रिम दाँत राख्ने
3: दाँत रङको वा मेटलको खुल लगाउने
4: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
5: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
4: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860408822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ
6: नमस्कार हल्दर साहब क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ तपाईँ त छिट्टै आउनुभयो अपरेसन नगरी आउनुभयो क्या हो
7: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ
6: अच्छा क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ साह्रै राम्रो रहेछ त्यो हस्पिटल त अनि हल्दर साहब चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि
7: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि
8: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ
9: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन
8: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165549493552549494588
10: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भाकामा। आज हामी कार्यक्रम गाम्बसीका भाकाको आइतबारी व्यवसायमा रहेर तपाईँहरू समक्ष भर्खरै मात्र बजारमा उपलब्ध भएका नयाँ नयाँ लोकगीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका थियौं। अब भने हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। तपाईँहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुट्टिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूप्रति पनि विशेष आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै पृष्ठभूमिमा बजिरहेको सुमधुर खालको भाका यहाँहरू समक्ष छोड्दै आजकै सुन्दर बसाई आइतबार व्यवसायबाट म कार्यक्रम संचालक आरती कुमार पनि ओझेल पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समय को साथ मा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्स को 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगाहर्ट्ज
1: समीचियो 14 के में बोधे लोटी पर दीरो पहले ने विवरण पी भी है मुई खाता लिखे हमरो
2: खाई खाई बहु कोई लोटरी भर दिलवा
3: आंगी समीचियो लोटरी पर दिमो छापताई गुरी
2: भर दी आ भर दिवा लोटरी खाली पर दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बनी खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
3: सिद्धार्थ ब्याङ्क क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849618921 र 9862439399
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टी का साथ बनाइनुका साथै विभिन्न ब्रान्ड का फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
8: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
9: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
8: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
10: हैन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
9: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
10: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050 सहयोगका लागि मोबाइल 9805123051

0: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331। कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 63-441-6024।

0: उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: स्वार्थहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162123।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856055250।
8: ए आसरा, किन बोलाएको मलाई?
9: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू:
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806061052।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9841668251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855685667।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ईसीजी सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-7740।
7: चा, कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
7: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921474029।
12: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्।
6: विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर वालिङ बजार
6: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
13: मोबाइल नम्बर 98460 86005।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
2: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
1: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
2: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
1: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
2: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
1: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
2: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
1: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
2: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
2: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्जा।
2: फोन 0360 44600।
3: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
3: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 9856303988 र 9856655988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 9135564696।
8: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
9: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
8: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
8: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
9: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
10: त्यहाँ मैला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
11: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिवार।
12: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705756 र 9846705756।
0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 063590018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: कुछ नहीं। अहिले हाम्रो गाडीमा 3 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने सावधानी अपनाउन आग्रह चुरोट बीढ़ीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै अमेरिका र इरान बीच तनाव चर्कियो इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातिदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने नेपाल खबरमा अब पूरा खबर आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 70% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाई छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नवप्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रपति यादवले शिक्षाले विनम्रता अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबैसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट बीढ़ी खाएमा पनि क्यान्सर मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनएका अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीढ़ी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़िरहन्छ। 24 लाखभन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सरजन्य पदार्थ शोषने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृत्ति जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मिडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तीजन्य पदार्थसँग जोड़िएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333-493-555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपयास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ भने बढ़ेको छैन। दुई पक्ष बीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाउ केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुको साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट वृद्धिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
9: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
10: सामाजिक सञ्जालजी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
11: सतर्क तन ठगे तब त क्या जोगिना
12: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
13: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
14: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
15: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
14: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
15: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
14: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
15: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
14: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
15: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
14: मोबाइल नम्बर 9806641870 र 9865494497।
15: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
14: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
16: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
14: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
16: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोकईमा गोल्ड स्टार कंपनी का पार्टी शूज स्कूल तथा ऑफिशियल शूज स्पोर्ट्स शूज लेडीज जेन्ट्स शूज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
14: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल शूज हाउस वालिंग आठ नया बजार चोक
16: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
14: मोबाइल 9849918921 र 9842439390
17: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
18: बिग्रीका बनाएर कुनै भए बनाम्ला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
17: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
18: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
17: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत

0: अठहत्तर अन्ठानब्बे चार अडसठी बत्तीस आठ सय नौ र अन्ठानब्बे पाँच साठी पचास दुई सय एकहत्तर।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर अन्ठानब्बे पाँच साठी चौन्न तीन सय तेह्र र अन्ठानब्बे एकचालिस तिरचालिस अडचालिस बत्तीस।
2: मूल्य होइन स्वास्थ्य रोजौ।
3: त्यो रलीमा बता चलु बता चलु बता चलु।
4: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
2: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, राम धान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, युएस तीन सय बाह्र, युएस तीन सय पाँच, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, जेके तेत्तीस तेत्तीस, चौसठी चौवालिस अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल अन्ठानब्बे पाँच साठी एकाउन्न शून्य अडसठी र अन्ठानब्बे छ त्रिहत्तर सत्तरी सात सय एकहत्तर।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
5: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि, त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
4: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
5: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: मल्लव फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-051, मोबाइल 9850-52-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले स्वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्च र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
1: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
6: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 9842-98145।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847096860।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142558।

0: क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 063-441-044, मोबाइल 98-560-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
1: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063-441-4696।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
4: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: समय को साथ में जितु सुनचांदी पसल
1: भूसाल पेट्रोल पंप संगे जोड़िएको डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तर्फ जाने बाटो में कुना को साइड में
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
2: सुख दुख का तरेलीहरू संग रम्दै
3: तपाईकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईको मनको डुकडुकी आधी खोलाको स्पन्द
3: तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज
4: अनि तपाईको कागज केमा थियो वा अ झिल्काई कहीं पर्सनल नंबर ब्लक लैबी पर्सनल मोबाइल नंबर मी उन्नी टेलीकमर बाई अफिसरी आई र्लक लड़खाई अंगरी बैंगरी चर्च तली लगपर्दी चमलल पर्दी नोबाइल नंबर फिर दिया बदे ब्लक तैयार विषय आप बैंक देवी जानकारी पिन पर्यम दे आप बैंक खाते न जानकारी अरुण योरी थोनी प्रज्ञा सचेत तल पर्यम
5: सतर्क तना ठगी तब्द क्या जोगी न
6: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
9: होइन के भयो र किन हल्लाखोर गरेको हो
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
9: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
9: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723
10: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको
11: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
10: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
11: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
10: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
12: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-004
13: सम्पर्क मोबाइल 97484-34484
14: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ स्याङ्जा
15: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363-440-331 मोबाइल 98560-55331
16: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
17: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
18: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
17: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
19: निशान फार्मेसीमा डाक्टर रमेश सूचना
20: यही असार 20 गते शनिबारका दिन
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ
20: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
19: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लोवालिङ हस्पिटल चोक प्रोप्राइटर गीता तिवारी फोन 063-441-163 मोबाइल 9841-98870
20: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार
21: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
22: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
21: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी भने जहाँको त्यही
22: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
21: हाम्रा सेवा तथा सुविधाहरू
22: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
21: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
22: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
21: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
22: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
21: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
16: सम्पर्क फोन नम्बर 063-441-6624
7: रेडियो आदिखोला 105.4

0: भाई तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817682123।
3: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार, विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864221629 र 9841668251।
6: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
4: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
4: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855031396।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापी कि क्या हो, गुनगुनाइ रहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिमा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855085667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा

0: बिरामी चेक जाँच तथा परामर्श सेवा
1: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
0: मुटुको जाँच ईसीजी सेवा
1: भाँचिएको हड्डी प्लास्टर सेवा
0: डिजिटल एक्सरे सेवा
1: चिरफार गर्ने
0: थाइराइड जाँच
1: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
0: सर्वसुलभ फार्मेसी सेवा
1: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका छ मिर्दी तल्लो चोक पुलको नजिकै
0: फोन नम्बर 0364-41087 मोबाइल 98469-7071-7440
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 98560-50119 र 98560-33-246
5: रेडियो आदिखोला 105.4

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असार 20 गते शनिबारका दिन
0: हाडजन्य नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोज चन्द्र आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
2: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856256।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
3: छ्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
3: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार,
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
6: मोबाइल नम्बर 9846086005।
7: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
8: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
8: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
8: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
8: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन गरी विभिन्न किसिमका बचत सुविधा भएको।
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्जा।
8: फोन 0364460600।
9: ए नानी, त्यो पानी नपिउ त।
10: किन र काका?
9: त्यो पानी फोहोर छ।
10: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
11: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
12: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
13: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
12: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजारमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
13: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
14: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा।
12: मोबाइल 98560 3988 र 98560 55988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खोल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
7: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
10: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
10: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
11: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
13: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
13: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
14: छिटो भनेको वर्ल्ड लिङ्क।
15: ओ मलसेमै।
16: हजुर मलमै।
15: सवन मो।
16: हजुर मलमै सवन मो।
15: हैन गाथे धेरै भयो त हामी रोधी नबसेको, होइन लौ न बसौँ।
16: हुन्छ नि मलमै, बस्ने भए बसौँ, हामी पनि तयारै छु नि।
15: लौ लौ
16: लौ लौ मलमै मादल राख।
15: लौ लौ बसौँ बसौँ
16: तम तम।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: ब्याङ्की खैमत बिले सधैँ एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी रि विषया न्यौ कल पर्दिमो समय न्यौ ठिकदिल खामो ब्याङ्गर भए कर्मचारी बिरा न्यौ देप्रे विवरण रि विषया ब्याङ्के निल पर्दिमो न्यौ तने सतर्क तना ठिकरेक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
5: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
4: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
4: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
4: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
4: मोबाइल नम्बर 9806641870 र 9865494497।
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोफी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647। प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौर्न पर्ने, कुपोषण भएको, रोइरहने, झेझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। यस्तै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
7: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9861600866। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
8: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
8: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
8: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
8: मोबाइल 9849618921 र 9862439399।
10: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेन्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत।

0: को ओरालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856501।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9856554313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौ।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 9856005756 र 9846605756।
4: चोरली बता चलो।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
2: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
2: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9856051068 र 9836707071।
1: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
6: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
7: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
6: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष, त्यसलाई पनि त असर गर्छ।
7: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ, मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 063-4141-87, मोबाइल 98469-7147।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
4: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
3: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
4: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना, दुःखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
8: सरा, किन बोलाएको मलाई?
9: हेर न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
8: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
10: हाम्रा विशेषताहरू,
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846211629 र 9861868251।
3: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9856-50-119 र 9856-33-246।
5: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
6: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
5: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
6: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
7: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
6: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
7: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
8: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
8: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
8: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
8: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
8: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
8: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
11: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm. Wherever you are, stay connected with the wider world with the BBC World Service.
5: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा। बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना। पानी नपारेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
6: पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा कम्तीमा बेयरको बेर नसुक्न नदिन किसानको अवस्था हेरेर किसान अनुगमन गरेर बेरमा चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
7: हर्मुज जलमार्गमा इरान अमेरिका तनाव फेरि चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता।
5: र निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई। विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
8: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सेम्स क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयकले सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण दिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिक बढ़ाउने तर्क गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ।
5: चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ। काठमाण्डुको राष्ट्रिय सभागृहमा आज एउटै मंचमा उपस्थित चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड़ दिनुभएको हो। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन एकता गर्नै पर्ने उहाँको भनाई छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाई छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड़ दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रूपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
7: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम शाह प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड़नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाई छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
5: उत्तिकै मात्रामा चुरोट बीडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्यांक र स्वीडेनको जीए2एलईएनका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24,00,000 भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजीजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सरजन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठ्यघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्ताउँछ। यसैले चुरोट बीडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सूर्तिजन्य पदार्थसँग जोड़िएको छ।
7: त्रिवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरंग सेवा अर्थात ओपीडीमा मात्र सञ्चालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 1 बजेदेखि 2:30 बजे समयसम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
5: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6636 लक्षित बालबालिका गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
7: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। का अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यकाल एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोट मिडी खाएमा पनि क्यान्सर, मुटु रोग र स्ट्रोकको जोखिम पुरूष तुलनामा महिलामा निकै बढ़ी हुने अध्ययनको निष्कर्ष, त्रिवेशी चिन्ह अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ, तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
16: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ, त्यस हिसाबले चाहिँ यो असिंचित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी यो असिंचित क्षेत्र आकाशीय पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो बियर सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि, किनकि किसानहरूले कम्तीमा बियर राख्ने ठाउँमा चाहिँ सिंचाइको सुनिश्चित गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुन सक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन, पानी परेन भने चाहिँ अब ब्याडमा बेर्न चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
17: वर्षा नहुने पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने, त्यो बेला के हुन्छ?
16: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्राय गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनको 8-10 मध्यनजर गरेर ब्याड राख्ने गर्नुहुन्छ र हामीले चाहिँ सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 भन्यो भने 20-30 बेर्न चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ ब्याड चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा ब्याडको बेर नसुक्न नदिन त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिँचाइ गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेर्न चाहिँ कम्तीमा जोगाइँदै गर्नुपर्ने देखिन्छ।
17: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परेका समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अब अपनाउनु पर्ने वा अब चाहिँ गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
16: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो, सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ संकलन गर्ने, पोखरीहरू निर्माण गरेर बरसातको पानी संकलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाड़को पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी संकलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा। र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्, थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गर्यौँ भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
17: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
16: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पाइने केही प्रविधिहरू छन्, थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी

0: अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्थाको तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यसैबीच अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
2: कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। नोटे नमूनामा तोकिएको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
1: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहांस र जंगली धान रहेका छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कैलालीमा 2 किलो चरेस सहित 2 जना पक्राउ परेका

0: गोदावरी नगरपालिका वडा नम्बर एक अत्तरियामा रहेको एक होटलबाट डडेलधुराको भागेश्वर गाउँपालिका तीनका 45 वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका चारका 52 वर्षीय मीनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही गोदावरी र भट्ट धनगढ़ीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
1: कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज तोलामा 4,700 रूपियाँले बढ़ेर 2,83,800 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेर 4,325 रूपियाँमा कारोबार भइरहेको छ।
0: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 एफएम रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। पत्रकार महासंघ कोशी प्रदेशको मीडिया संचालनमा पूर्व केन्द्रीय मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र संचालनमा छन्। पत्रकारिता क्षेत्रमा पेशागत असुरक्षा र प्रविधिगत चुनौती बढ़ेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका संचार माध्यमलाई विशेष सहयोग र नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
1: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले जात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका माता खोलामा नागको प्रतीका रूपमा 2 बाँस तिर्छ्याइने र देवगणहरू पारी पुगेपछि विशेष यात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो यात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आजै राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडु पूजा गरिने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
0: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाड़ीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा घुम्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरानबीच थप आक्रमण प्रत्याक्रमण भएको छ। यसले दुई देशबीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिंगापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लवलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडर प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लंघन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जून 17 तारीखमा युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ तर अन्तत दुवै पक्ष पूर्ण युद्धभन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
0: भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तीमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति देल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री 86 विशेष कुकुर र 2,741 भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1,430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3,238 जना घाइते भएका छन् भने 3,142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। मध्य प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको वीरगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। मध्य प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
0: र विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानेडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
1: वाम शक्तिहरू मिल्दै पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
0: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपरेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव।
1: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै, युद्धविराम संकटमा पर्ने चिन्ता।
0: र निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा दुईजनाको उम्मेद्वारी कायमै, अर्यालद्वारा उम्मेद्वारी फिर्ता। स्याङ्जामा आरोग्य यात्रा, स्वास्थ्य र पर्यटनमा टेवा पुग्ने विश्वास र झलुङ्गे सेतीबेणी सड़क अवरूद्ध, वैकल्पिक सड़क सफा गरिँदै। आँधी खोला खबर अब विस्तारमा। वालिङ उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दुईजनाको उम्मेद्वारी कायम रहेको छ। यसअघि तीनजनाले अध्यक्षमा मनोनयन दर्ता गरे पनि खगेन्द्र प्रसाद अर्यालले उम्मेद्वारी फिर्ता लिएसँगै दुईजनाको उम्मेद्वारी कायम रहेको हो। यसअघि अध्यक्ष पदमा अनुपमा ढुंगाना तिवारी, खगेन्द्र प्रसाद अर्याल र खगुपति नेउपानेले मनोनयन दर्ता गराउनु भएको थियो। अर्यालले आइतबार साँझ आफ्नो उम्मेद्वारी फिर्ता लिएसँगै तिवारी र नेउपानेको उम्मेद्वारी कायम भएको हो। त्यस्तै महासचिवमा उम्मेद्वारी दर्ता गराउनुभएका प्रकाश अधिकारीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। संघको 9 अधिवेशन निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार अब 16 पदको लागि 50 जना कायम भएका छन्। 52 जनाले उम्मेद्वारी दर्ता गराए पनि दुईजनाले उम्मेद्वारी फिर्ता लिएसँगै 50 जना कायम भएका हुन्। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र 9 जना सदस्य गरी 16 पदको लागि 50 जनाले उम्मेद्वारी दर्ता गरेका छन्। ढुंगाना तिवारी यसअघि संघको वरिष्ठ उपाध्यक्ष र नेपाली कोषाध्यक्ष रहनु भएको थियो। त्यस्तै उम्मेद्वारी फिर्ता लिनुभएका अर्याल संघको उपाध्यक्षमा रहनु भएको थियो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश अर्याल, शंकर डुम्रे र प्रकाश अर्यालको उम्मेद्वारी परेको छ। त्यस्तै उपाध्यक्ष पदमा मैयादेवी पौड्याल, शिव पंगेनी र सुविन्द्र गुरूङको उम्मेद्वारी परेको छ भने महासचिवमा पीताम्बर खनाल, विमल अर्याल र खिमानन्द पराजुलीको उम्मेद्वारी परेको छ भने सचिवमा सावित्री रेग्मी, अशोक पौड्याल, दुर्गा कुमारी नेउपानेको उम्मेद्वारी परेको छ। कोषाध्यक्षमा केशव पराजुली, खुम्बहादुर बिरकट्टा, चिरञ्जीवी रेग्मी, सहकोषाध्यक्षमा गोविन्द प्रसाद तिवारी, मणिप्रसाद पाण्डे र लोकप्रसाद काफलेको उम्मेद्वारी परेको छ। अध्यक्ष पदका लागि 2 जना, वरिष्ठ उपाध्यक्ष पदका लागि 3 जना, उपाध्यक्ष पदका लागि 3 जना, महासचिव पदका लागि 3 जना, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि क्रमशः 3-3 जनाको उम्मेद्वारी परेको छ। यस्तै 9 सदस्यका लागि 30 जनाको उम्मेद्वारी कायम भएको छ। संघको आगामी नेतृत्वका लागि अध्यक्ष सहित 16 जना खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने 4 जना मनोनित गर्ने र 1 जना वर्तमान अध्यक्ष स्वत समितिमा हुने प्रावधान छ। भोलि दिउँसो मतपत्र छाप्ने समय अगाडिसम्म कुनै उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिन लिखित अनुरोध गरे उम्मेद्वारी फिर्ता लिने निर्णय भएको निर्वाचन समितिका संयोजक लक्ष्मी प्रसाद रेग्मीले बताउनुभयो। व्यवसायको साझा संस्था उद्योग वाणिज्य संघमा सहकार्य र सद्भावको साथ अगाडि बढ़नुपर्ने भन्दै सहमतिमा यो निर्णय गरिएको उहाँले बताउनुभयो। स्याङ्जामा पर्यटकीय क्षेत्रको प्रचार प्रसार र शारीरिक र मानसिक स्वास्थ्यको लागि आरोग्य पर्यटन यात्रा गरिएको छ। गण्डकी प्रदेश एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना र जीवन विज्ञान स्याङ्जाको समन्वयमा कार्यक्रम गरिएको हो। जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख खड्गराज सुवेदीले मानसिक स्वास्थ्यको लागि पारिवारिक वातावरण राम्रो हुनुपर्ने र सकारात्मक सोच बढ़ाउनुपर्ने उल्लेख गर्दै स्याङ्जाको पर्यटकीय क्षेत्रको विकास र विस्तारमा आरोग्य पर्यटन यात्राले थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नगरपालिका उपप्रमुख देवी अर्यालले मानिसमा आत्मविश्वास, उत्साहसँगै व्यक्ति कठिन परिस्थितिमा पनि सहसता र सकारात्मकता राख्न सक्न खालको हुनुपर्ने बताउनुभयो। उहाँले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यलाई आरोग्य पर्यटनसँग जोड़नुपर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले मानिसको जीवनशैली, शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक र पारिस्थितिक कल्याणलाई आपसमा साटासाट गर्दै निरोगी जीवन र समाज बनाउन यस किसिमको कार्यक्रमले भूमिका खेल्ने बताउनुभयो। उहाँले छिमेकी देश भारतसँगै आन्तरिक पर्यटनको लागि स्याङ्जाका पर्यटकीय क्षेत्रमा आरोग्य पर्यटनको लागि उपयुक्त रहेको हुँदा सबै क्षेत्रको हातेमालोद्वारा स्याङ्जालाई पर्यटकीय जिल्लाको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। एकीकृत सेवा कार्यालय संज्ञाका प्रमुख जीवन पौड्यालले योग आयुर्वेद ध्यान र आध्यात्मिक अभ्यास जस्ता मौलिकतालाई प्रभावकारी रूपमा प्रवर्धन गर्दै नेपालको अपार जैविक विविधता यहाँका अमूल्य जड़ीबुटी अतुलनीय प्राकृतिक सम्पदालाई एकसाथ विश्वमा चिनाउन सक्ने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा प्रशिक्षक सृजना पौडेलले महँगो जीवनशैली बढ़दो प्रतिस्पर्धा सामाजिक आर्थिक दबाव तथा विभिन्न तनावका कारण मानसिक समस्या वृद्धि भएको हुँदा सन्तुलित आहार नियमित योग सकारात्मक सोच आपसी सहयोगले मानसिक स्वास्थ्य सबल बनाउन सकिने बताउनुभयो। कार्यक्रममा जीवन विज्ञानका प्रशिक्षक दीपक लम्साल राधा अर्याल र निर्मला लम्साले योग ध्यान र सकारात्मक चिन्तन बारे प्रशिक्षण संज्ञा सदरमुकामदेखि पुतेलबजार नगरपालिकाको कोलमासम्म शारीरिक र मानसिक स्वास्थ्य सुख शान्ति र समृद्धिको लागि आरोग्य पर्यटन भन्ने मूल नाराका साथ पदल यात्रा गरी त्यस क्षेत्रको प्राकृतिक र पर्यटकीय क्षेत्रमा घुम्नको लागि सन्देश प्रवाह गरिएको थियो। एकीकृत सेवा कार्यालयका प्रमुख पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शाखा अधिकृत पार्वती भट्टले संचालन गर्नुभएको थियो। शनिबार राति परेको लगातारको वर्षाले वालिङ तेह्रको झलुङ्गे सेतीबेणी सड़क अवरूद्ध भएको छ। सड़क भाँसिएपछि सड़कमा राखिएका 10-10 मिटरको स्लेप समेत भाँसिएको छ। सड़क भाँसिएपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको वडाध्यक्ष नमलाल डुम्रेले बताउनुभयो। उक्त सड़कको वैकल्पिक रूपमा अर्को सड़क सफाई गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। उक्त सड़कको वैकल्पिक सड़कको रूपमा बाइन्टरीबाट 100 मिटर अगाडि नगरपालिकाको जेसीबीले पहिले नै भएको ट्र्याकलाई सफा गरेको अध्यक्ष डुम्रेले बताउनुभयो। उक्त सड़कमा प्रवेश पूर्वाधार कार्यालय मार्फत मर्मतको काम भइरहेको थियो। तलबाट ग्याबिन जाली भर्ने काम हुँदाहुँदै सड़क भाँसिएपछि पुनः ग्याबिन जाली भर्ने काम भएको कार्यालयले जनाएको छ। सड़क भाँसिँदा स्थानीय राजकुमार गैरे र ज्ञानबहादुर कुँवरको घर समेत जोखिममा परेको छ। उक्त सड़कको नगर उप प्रमुख कविता तिवारी गैरे, प्रमुख प्रशासकीय अधिकृत जीवन केवाली र वडा अध्यक्ष नमलाल डुम्रे तथा प्राविधिकको टोलीले अनुगमन गरी नयाँ ट्र्याक सफा गरी वैकल्पिक तयार पार्ने काम भइरहेको हो। उक्त सड़कबाट सेतीबेणी शिला वालिङ बारको श्रीकोट अकला पर्वत समेत पुग्न सकिन्छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। बाँकी खबर, वृक्षारोपण दिवसको अवसरमा राधा दामोदर संस्कृत विद्यापीठको आयोजना तथा चापाकोट नगरपालिकाको सहयोगमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। चापाकोट नगरपालिकाको नगर प्रमुख देवबहादुर खालिश्वरले बोट बिरूवा वनस्पति आयुर्वेद वातावरण तथा मानव जीवन एकअर्काका परिपूरक रहेको बताउँदै वातावरण संरक्षण र भावी पुस्ताको सुरक्षित भविष्यका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा चापाकोट नगर प्रमुख नगरपालिका वडा नम्बर 6 का अध्यक्ष तारादेवी पोखरेलले दामोदर संस्कृत विद्यापीठ ओडा मात्र नभई समग्र नगरपालिकाकै गहना भएको उल्लेख गर्नुभयो। यसले स्तरीय विश्वविद्यालयका रूपमा विकास गर्न विद्यार्थी संख्या वृद्धि आवश्यक रहेको बताउनुभयो। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एकादेव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख केशव शरण उपाध्यायले स्वागत राख्नुभएको थियो भने कार्यक्रमको संचालन घनश्याम खनालले गर्नुभएको थियो। हाल 122 जना विद्यार्थी अध्ययनरत श्री राधा दामोदर संस्कृत विद्यापीठमा शिक्षा कर्मकाण्ड शास्त्री 4 वर्षसम्मको अध्ययन अध्यापन हुँदै आएको छ। क्याम्पस कार्यक्रममा क्याम्पस परिसरमा आँप लिची कटहर सुपारी कपूर अशोका नीम प्रजातिका बिरूवा रोप्दै वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो। म्याग्दीको कालीगण्डकी नदी किनारमा रहेका तातोपानी कुण्डहरू आमदानीको स्रोत बन्दै गएपछि अन्नपूर्ण गाउँपालिका पूर्वाधार निर्माण संरक्षण र पर्यटन प्रवर्धनमा सक्रिय रूपमा जुटेको छ। गाउँपालिका क्षेत्रमा भुरूङ तातोपानी कुण्ड, पाउद्वार तातोपानी कुण्ड, रातो पानी तातो पानी कुण्ड र सुर्काको तातो पानीका मुहानहरू छन्। ती मध्ये पाउँद्वार र रातो पानी तातो पानी कुण्ड प्राकृतिक रूपमा उपचार स्थलका रूपमा छन्। ती तातो पानीका मुहानहरू पालिकाको आमदानीका स्रोत मात्र नभई कालीगण्डकी करिडोर हुँदै आवाजावाद गर्ने हजारौं पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य समेत बनेको छ। पर्यटकीय सिजनमा यी कुण्डहरू स्वदेशी र विदेशी पर्यटकले भरिभरा हुन्छन्। भुरुङ तातो पानी स्थित होटल नेचुरल स्प्रिङका संचालक राजु हमालका अनुसार तातो पानी कुण्डहरू कालीगण्डकी करिडोरका प्रमुख पर्यटकीय गन्तव्य यस क्षेत्रको प्रख्यात भुरुङ पाउद्वार तातोपानी कुण्डले भुरुङ तातोपानी बजार पालिका केन्द्र पोखरी बगर नाचेङ र दाना क्षेत्रका होटल व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याएको उहाँले बताउनुभयो। स्थानीय तहमा जनप्रतिनिधि आएपछि पछिल्ला 9 वर्षको अवधिमा गाउँपालिकाले तातोपानी कुण्डको संरक्षण पूर्वाधार निर्माण र प्रचार प्रसारलाई तीव्रता दिएको छ। यो सँगै कुण्डहरू पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेका हुन्। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। वालिङ उद्योग वाणिज्य संघ अध्यक्षमा 2 जनाको उम्मेद्वारी कायम, अर्यालद्वारा उम्मेद्वारी फिर्ता। सैंजामा आरोग्य यात्रा स्वास्थ्य र पर्यटनमा टेवा पुग्ने विश्वास र झोलुङ्गे क्षतिवेणी सड़क अवरूद्ध, वैकल्पिक सड़क सफा गरिँदै। आँधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

एस आदि फ्लाक खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आधी खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-84।
6: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
7: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौ।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
7: मोबाइल नम्बर 98-560-1906, 98-61-71-90-76 र 98-17-16-82-23।
11: नमस्कार हल्दर साहब, क्या नाम? तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
12: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
11: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
12: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
13: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
14: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
13: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7-78।
15: होइन, के भयो, किन बन्द भएको गाडी?
16: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
15: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
16: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
15: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
16: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
17: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
18: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
17: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
18: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501।
19: नाक छोडी कान छोडी नाक, बिमारले नै कहिले नछोड्ने भयो।
18: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
19: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
18: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
19: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
18: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
19: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-667।
20: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
18: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
20: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
18: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
20: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
18: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
20: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
18: मुटुको जाँच, ईसीजी सेवा,
20: भाँचिएको हड्डी प्लास्टर सेवा,
18: डिजिटल एक्सरे सेवा,
20: चिरफार गर्ने,
18: थाइराइड जाँच,
20: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
18: सर्वसुलभ फार्मेसी सेवा।
20: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
18: फोन नम्बर 0364-41087, मोबाइल 9864-69-7174।
15: च्या, कस्तो सास गनाएको तिम्रो त,
21: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
15: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
21: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
15: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
17: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
22: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
18: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
0: छायत क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0364 44 मोबाइल 98 65 81 173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
23: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
23: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 98 5 60 30 8 29। ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
24: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ 1 रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
24: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
0: मोबाइल 98 5 60 30 988 र 98 5 60 55 988।
25: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
26: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
25: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
26: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
25: मोबाइल 98 135 56 496।
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
23: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
23: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
23: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मूत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
5: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
6: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
8: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
6: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
27: यस समयको साथमा जितु सुनचादी पसल
28: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
27: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
29: सुख दुःखका तरेलीहरूसँग रम्दै
30: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
29: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
30: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
29: 105.4 मेगाहर्ज।
31: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
27: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
31: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
27: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
31: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
27: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
31: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
27: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
31: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
27: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
32: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
32: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
24: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
32: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
24: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9556054313 र 9141443432।
0: मूल्य होइन स्वास्थ्य रोजौ।
3: Voice of Digital, entertaining the nation.

0: होइन यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 33 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला। हुन्छ त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा

0: वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855150068 र 9863707071।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दि स्याङ्चा।
1: फोन 0363 44 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 696।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरी अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: रेडियो आदि खुला 105.4
1: पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
2: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
1: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
3: बर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
1: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी।
4: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ फाल्दा हुन्छ होइन।
1: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
5: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
3: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था, अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको, किन भन्दा अब लगभग यसको 20-22 सम्म राखिसक्नुपर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने, कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्षातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
5: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
2: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
5: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौं। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
5: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
4: यस्तो हो, विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 वटा जस्तो लाग्छ। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ थाल्दा हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने, त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
5: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
4: लगभग 115 वटा उजुरी परेका छन्।
5: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
7: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरंकुशताका विरूद्ध, फासिजमका विरूद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
5: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
8: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछ। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
5: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाइ छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 वटा सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 औं नौ सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
1: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
9: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
1: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5121-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
13: मुगुको सदरमुकाम गमगढी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
14: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो सबै झरी बालेर हेर्नु। अब त्यही त हो त, अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो हजुर, फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यस्तो गरिरहेको छ।
13: मेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बीचैमा अल्पत्र पर्दा स्थानीय बासिन्दा टुकिर झरो बालेर बस्न बाध्य छन्। स्थानीयवासी शुभराज शाही:
9: हामीलाई सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब 1.5 वर्ष भयो सर। अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो, काम गरिदिँदैन बजेट खाइदिन्छ सर। त्यही हो
13: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेन्ने नेरा र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेरा गाउँकी स्थानीय प्रेम कला मल्ल:
15: अब हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने? आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ। अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ। मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
13: विगत 1.5 वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीलाई पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
16: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नुहुँदा त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ। घरासीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
13: विगत छ वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही,
17: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिन चाहिँ केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ छ, उडा अध्यक्ष त्यहीँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मि सामान बोन्यो भने आयो भने अब अझ च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ।
13: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेरेर ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसियत गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
18: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ, केही यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
1: बालबालिकाको प्रश्नमा विज्ञको जवाब, हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्टन, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे 2 महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
18: नमस्कार, म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ, के यो रोग हामीलाई नि सर्छ?
19: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
24: नमस्कार, म सुषमा। बालबालिकालाई छिटै बर्ड फ्लू लाग्छ?
19: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन, तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ यदि हामीले स्वास्थ्यमा ध्यान दिएनौँ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौँ अथवा मरेका पन्छीसँग हामीले खेल्यौँ, मरेका कागहरूलाई हामीले चलायौँ भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौँ र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौँ भनेदेखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ, त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
24: नमस्कार, म ज्योति। हामीले कुखुराको मासु खाँदा बर्सी लाग्छ?
19: कुखुराको मासु खाँदैमा बर्डफ्लू रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्डफ्लू रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्डफ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्डफ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौँ।
0: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्डफ्लूबाट हामी कसरी जोगिन सक्छौँ? मैले सुनेको चिडियाखानामा बर्डफ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
19: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्डफ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्डफ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
2: बर्डफ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
1: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ झिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै सोही दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिचा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 0363-4144-44, मोबाइल 98-65-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जितु सुनचाँदी पसल
5: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
4: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूसैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूसैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-78।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक। प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी। मोबाइल 98469-18921 र 98462-39399।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
3: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 063-44-051, मोबाइल 98-560-52-49।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 20 गते शनिबार।

0: बुढी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश
4: जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
2: सम्पर्क मोबाइल नम्बर 9862625767 र 9806617137
3: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जे जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9463686647
5: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
6: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
5: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
7: सार्वजनिक हितका लागि रेडियो आदि खोला

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861168251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।
2: ए समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
3: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज सोमबार
1: बिहान 5 बजेदेखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 बजेदेखि 7 बजेसम्म नेपाली बहस,
2: 7:00 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 8:00 देखि 8:30 सम्म कार्यक्रम समय सन्दर्भ,
1: 9:00 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10:00 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11:00 बजेदेखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह बाह्रदेखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
2: 1:00 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2:00 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3:00 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिनियर संगीतहरू,
2: 4:00 देखि 5 बजेसम्म लोक गीतहरू, साँझ 5:30 देखि 6 बजेसम्म कार्यक्रम नेपाली सेना,
1: 6:00 बजेदेखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: राति 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
2: राति 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदली .com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 15 गते सोमबार ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात धान दिवस 29 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: राष्ट्रपतद्वारा नेपालको कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन, वामपन्थी दलहरू अहंकारले अलग, संकटपछि सहकार्यको खोजीमा देशभर 8,200 रोपरी सरकारी जग्गा हडपेको तथ्य, मनसूनजन्य जोखिममा सभा 2,00,000 नागरिक धानमा आत्मनिर्भरता, धान आयात झन बढ़दो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बन्दुक बोकेको काँधमा दूधको तितली शीर्षकको शुभ समाचार।
0: घना जंगलको अध्ययारो रात, गोलीको आवाज र विस्फोटको गुञ्जन, यी दृश्य अझै दैलेखको नौमूले गाउँपालिका वडा नम्बर 6 का खड्ग बहादुर राणाको स्मृतिमा ताजै छ। युद्धका ती दिन सम्झदा उहाँको मन आज पनि भारी हुन्छ, शरीर काँपे जस्तो हुन्छ। तत्कालीन द्वन्द कालमा काँधमा बन्दुक बोकेर युद्ध लड्नुभएका राणा अहिले त्यही काँधमा दूधको भारी बोकेर हिँडिरहनु भएको छ। 2057 सालमा उहाँ भैरव माध्यमिक विद्यालयमा कक्षा 9 मा पढ्दै हुनुहुन्थ्यो। गाउँमा जनयुद्धको प्रभाव फैलिएको थियो। खड्गबहादुर पनि त्यही सपनाबाट प्रभावित हुनुभयो। गरीब र सर्वहारा वर्गको दिन आउँछन् भन्ने विश्वास थियो, उहाँ भन्नुहुन्छ। त्यो बेला बन्दुक समात्नु नै सही बाटो लाग्थ्यो। त्यही युद्धका क्रममा उहाँ घाइते हुनुभयो। शरीरभित्र गाडिएका छर्राले बेला बेलामा पीड़ा दिन्छ, अहिले पनि बेला बेलामा दुख्छ, उहाँ भन्नुहुन्छ। त्यसपछि उहाँ नौमूले, अछाम, रोल्पा, खरा, गाम्बे, सिमले लगायतका धेरै लड़ाईमा सहभागी हुनुभयो। उहाँका अनुसार त्यति बेला जंगल नै जीवन थियो, भोक, थकान र अनिश्चितता बीचको संघर्ष थियो। उहाँ भन्नुहुन्छ, साथीहरूसँग हिँड्थे तर बिहान उठ्दा कोही नहुने अवस्था पनि आउँथ्यो। युद्धको सबैभन्दा ठूलो चोट शरीरमा होइन मनमा बस्थ्यो। शान्ति वार्ताको 2 दिन अघि उहाँका भाइ सन्त बहादुर राणा बाँकेको चप्पर गौडीमा दोहोरो भिडन्तमा मारिनुभयो। घर फर्किने एउटै सपना बोकेका 2 दाजुभाइ मध्ये एउटा कहिल्यै फर्किएनन्। ऊ घर फर्किन पाएन, उहाँले स्वर भारी गर्दै भन्नुभयो। भाइको एउटा छोरी र श्रीमती छन्। भाइको मृत्युले परिवार भत्कियो, आमा बुबाको जीवनमा ठूलो चोट पर्यो। त्यसपछि खड्गबहादुरको मन पनि युद्धबाट टाढा हुँदै गयो। शान्ति प्रक्रिया शुरू भएपछि कतिपय साथी सेना समायोजनमा गए, कतिपय राजनीतिमा लागे, तर खड्गबहादुर भने भारत र त्यसपछि खाडी मुलुक दुवै पुग्नुभयो। उहाँ भन्नुहुन्छ, युद्ध सकियो तर जीवनको संघर्ष सकिएको थिएन। अरूको देशमा पसिना बगाउँदा पनि उहाँको मन गाउँमै अडिन्थ्यो। अन्तत उहाँ गाउँ फर्किनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी AIT बीमा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट AI पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बाल बालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन् राष्ट्रपाका निवर्तमान महामन्त्री कविन्द्र बुलाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ पार्टी सदस्य संख्या 5,23,465 रहेको जानकारी दिएका बुर्लाकोटीले पेश गरेको प्रतिवेदन अनुसार राष्ट्रपामा 18 वर्ष मुनिका 35,257 सदस्य रहेका छन् सबैभन्दा बढ़ी बागमती प्रदेशमा 13,001 बालबालिका राष्ट्रपा सदस्य छन् भने सबैभन्दा कम कर्णालीमा 1,414 बालबालिका राष्ट्रपाका सदस्य रहेका छन् त्यस्तै कोशीमा 6,235 जना मधेसमा 3,030 जना गण्डकीमा 5,116 जना लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बालबालिकालाई राष्ट्रपाले सदस्य बनाएको छ राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन भरेलले बालबालिकालाई सदस्य बनाएर राष्ट्रपाले कानून विपरीत काम गरेको बताएका छन् हाम्रो कानूनले बाल बालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ त्यसर्थमा बाल बालिका सम्बन्धी ऐनको दफा 64 2 अन्तर्गतको यो बाल बालिका विरूद्धको हिंसा हो उनले भनेका छन् राजनीतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ त्यसैले यो कानून विपरीतको काम भयो धरेलले भनेका छन् राष्ट्रपा वा नेपालका राजनीतिक दलहरूले बुझ्नुपर्ने के हो भने बाल बालिकाको राजनीतिक सहभागिताको अधिकार छ त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन् निर्वाचन आयोग लगायत निकायले पनि कार्यवाही गर्न सक्ने पनि जनाइएको छ त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारवाला र दलहरूले समेत यो विषयमा आपत्ति जनाएका छन् राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: यस वर्ष मनसून जन्ने विपदबाट देशभरि 2,26,000 मानिस प्रभावित हुने अनुमान गरिएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्ने विपदबाट 51,000 घरधुरीका मानिस प्रभावित हुने र त्यसमा 1,000 देखि 4,000 घर परिवार प्रत्यक्ष चपेटामा पर्न सक्ने आकलन गरिएको हो यही असार 5 गते नेपालमा पूर्वी क्षेत्रबाट मनसून प्रवेश गरे पनि सबैतिर सक्रिय हुन सकेको छैन मौसमविदहरूका अनुसार आइतबार आज हिजोदेखि मनसून सक्रिय हुन थालेको छ प्राधिकरणकी प्रवक्ता शान्ति महतले यस वर्ष मनसून जन्ने विपदबाट करिब 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको जानकारी दिइन् प्राधिकरणले मनसून शुरू हुनु अघि नै विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना तयार पारेको छ यसैबीच उच्च सतर्क अवस्थामा मध्य प्रदेश सरकार रहेको छ मध्य प्रदेशमा विपद न्यूनीकरण तथा व्यवस्थापनका लागि तीव्रताका साथ पूर्व तयारी थालिएको छ त्यस्तै कोशी प्रदेश सरकारले विपद व्यवस्थापनका लागि एकीकृत तयारी थालेको जनाएको छ उता पूर्वी नेपालबाट मनसून भित्रिए पनि सबैतिर पूर्ण वर्षा भने भइसकेको छैन मनसूनमा निम्तिन सक्ने बाढ़ी पहिरो जस्ता विपदका घटना भने कुनै पनि बेला आइपर्न सक्ने भन्दै गण्डकी प्रदेशमा स्थानीय तहदेखि प्रदेश सरकार तथा सरकारवालाहरूले पूर्व तयारी थालेको बताएका छन् यस्तै सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष वर्षायाममा बाढ़ी डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरेको छ यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन मनसून भित्रिएसँगै विगतमा जस्तै विपद निम्तिन सक्ने भन्दै बाढ़ी पहिरो प्रभावित क्षेत्रका बासिन्दा चिन्तित छन् यस्तो अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले विपदबाट क्षति कम गर्ने विषयमा प्रभावकारी नीति र योजना बनाउन सकेको छैन भनेर आजको नागरिक दैनिकमा मनसून जन्य जोखिममा 2,25,000 नागरिक शीर्षकमा खबर छापिएको छ
2: र रासुपा नेतृत्वको सरकारले अघिल्ला सरकारको निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्य सहित दुवै दलले गृह कार्य गरिरहेका छन्। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अनौपचारिक सहमति भइसकेको नेताहरूको दावी छ। उनीहरूका अनुसार प्रदेश सरकारमा अहिले नै कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल शुरू भएको उनीहरूको भनाइ छ। रासोपा सरकारले विभिन्न कसुरमा कनेक्सन पहिल्याउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको देखिन्छ। पूर्व प्रधानमन्त्री द्वय ओली र दाहालमाथि सरकारले सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान थालिसकेको छ। जेएनजी आन्दोलन दमन गरेको अभियोगमा अनुसन्धानका लागि सरकारले गत 14 चैतमा ओलीलाई पक्राउ गरेको थियो। अदालतको आदेशले उनी केही दिनपछि छुटे। एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेर प्रहरी हिरासतमा छन्। विगतमा सार्वजनिक पदमा रहेका नेताहरूको सम्पत्ति छानबिन समेत अघि बढ़ाइएको छ। रासुपाको नेतृत्वमा सरकार गठन भएता राजनीतिक दलका विद्यार्थी संगठनलाई विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, कर्मचारी युनियन खारेज गर्ने, विभिन्न पदमा पहिले राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने जस्ता कदम चालेको छ। पछिल्लो समय रासुपाले स्थानीय तह र राष्ट्रिय सभालाई गैरदलीय बनाउने एजेण्डा पनि बहसमा ल्याएको छ। पुराना दलहरूले संविधानमा व्यवस्था गरेको प्रदेशसभा खारेज गर्ने एजेण्डा पनि रासुपाले अघि सारेको छ। यिनै कारणले ओली र दाहाल सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। ओली नेतृत्वको एमाले र दाहाल नेतृत्वको नेकपा बीच सहकार्य नौलो भने होइन। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने विपक्षीको कसरत छ। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्ने योजना पनि रहेको छ। वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
3: नेपालको राजनीतिमा गृह र अर्थ मन्त्रालयलाई सबैभन्दा शक्तिशाली र आकर्षक मानिन्छ, तर देशको ढुकुटी चलाउने र वित्तीय नीति तय गर्ने अर्थ मन्त्रालयको इतिहास र वर्तमान केलाउने हो भने एउटा दुःखद चित्र देखा पर्छ। यो मन्त्रालय सम्हाल्ने मन्त्रीहरू अपवाद बाहेक लगातार गम्भीर विवाद, बदनामी र कानून कठारामा उभिनुपर्ने नियतबाट गुज्रिएका छन्। विगतका नीतिगत विमर्श र वैचारिक बहसहरू आधुनिक कालखण्डमा आइपुग्दा व्यक्तिगत आर्थिक आचरण, सूचना चुहावट, बजेट लिक र व्यापारिक घरानाको घुसपैठ जस्ता गम्भीर अनुशासनहीनमा परिणत भएका छन्। यो कुनै संयोग मात्र नभएर नेपालको राजनैतिक आर्थिक प्रणालीभित्रको संस्थागत व्यतिथि र स्वार्थ समूहको सेटिङको परिणाम भएको विश्लेषण गरिएको छ। एक पूर्व अर्थमन्त्रीले भने बजेट निर्माण प्रक्रिया यति गोप्य र केन्द्रीकृत हुन्छ कि त्यहाँ सीमित अधिकारी र मन्त्रीलाई आफ्नो इच्छा वा अनुकूलता अनुसार निर्णय गर्न पाउने स्वतन्त्रता हुन्छ, जसले गर्दा चलखेल गर्ने पर्याप्त ठाउँ मिल्छ। अर्का पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने सबै अर्थमन्त्री विवादमा नपरेको टिप्पणी गर्छन्। सबै अर्थमन्त्री विवादमा परेका छैनन्, तर सानो विवादमा पनि अर्थमन्त्रीको भूमिकालाई लिएर संसदमा प्रश्न उठ्नु राम्रो हुँदैन। यसमा अर्थमन्त्री होशियार हुनुपर्छ, उनी भन्छन्। उनले वर्तमान अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेको विवादमा टिप्पणी गर्दै भने संसदमा प्रश्न उठ्नु उहाँ अर्थात डाक्टर वाग्लेका लागि राम्रो होइन, उहाँले जानी जानी नगरे पनि संसदमा प्रश्न उठ्नु राम्रो होइन। यो श्रृंखलाको सबैभन्दा ठूलो र हालैको कडीका रूपमा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको पक्राउलाई लिन सकिन्छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा एएसआर 8 गते उनलाई सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखिएको छ। नीतिगत विचलनदेखि कठहरासम्म अर्थमन्त्रीहरू शीर्षकमा आजको नागरिक दैनिकमा खबर छापिएको छ।
2: देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यसहित गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन नरमर भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको थियो, तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको, साथै त्यसको कार्यान्वयन समेत हुन सकेको छैन। नेपाल सरकार मन्त्री परिषदको 2076 जेठ 6 गते आयोगको बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ आयोग ऐन 2076 को दफा 3 बमोजिम यस आयोगको गठन गरिएको थियो। आयोगका अध्यक्ष भट्टराईले विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक गुठी जग्गा व्यक्तिले हडपेको तथ्य सहित तत्कालीन सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिनुभयो। उहाँले आयोगले बुझाएको प्रतिवेदन पूर्ण कार्यान्वयन हुन नसकेको पनि बताउनुभयो। भट्टराईका अनुसार आयोगले देशका विभिन्न भागमा गरी कुल 8,190 रोपनी सरकारी सार्वजनिक र गुठी जग्गा अतिक्रमण भएको ठहर गरेको थियो। आयोगले गरेको अध्ययनका क्रममा जग्गा हिनामिना भएको भन्दै आयोगमा 177 उजुरी दर्ता भएका थिए, जसको छानबिन गरी कुल 33 प्रतिवेदन बुझाइएको थियो। प्रतिवेदनले जग्गा हडप्ने भूमाफिया, बिचौलिया र गलत लिखत खड़ा गर्ने सरकारी कर्मचारीलाई कानूनको दायरामा ल्याउन सिफारिश गरे पनि अहिलेसम्म कसैमाथि कार्यवाही भने हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले मुलुकका विभिन्न भागमा अतिक्रमित सरकारी सार्वजनिक र गुठीका जग्गा सम्बन्धित निकाय र सरकारका नाममा ल्याउन वर्तमान सरकार प्रतिबद्ध रहेको भने बताएका छन्। तर भूमाफिया तथा राजनीतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक पनि हुन सकेको छैन।
3: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको आर्थिक विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। उक्त विधेयक यही साउनबाट लागू हुनेछ। त्यसअघि सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र प्रस्तावित करका दरहरूका विषयमा सरकारको ध्यान आकर्षण गराएका थिए। यसैबीच प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि पारित भएको छ। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बालेन्द्र शाह बाले नेतृत्वको सरकारले राजकाज थालेको दिनमा आफूहरूलाई 30 खर्ब रूपियाँको ऋणको बिल बुझाइएको बताउनु भएको छ। राष्ट्र ऋण उठाउने विधेयक 2083 उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले चैत्र 13 गते राजकाज अघि बढ़ाउन वैधता पाएको दिन नै अहिलेसम्मको 30 खर्ब रूपियाँ दायित्वको बिल दिइएको उल्लेख गर्नुभयो। यस्तै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा संलग्न हुने करबाट तल्लो तहका नागरिक लाभान्वित हुने दावी गर्नुभएको छ। निजी विद्यालयका लागि समता शुल्कका रूपमा 3% कर संकलन, सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित र सार्वजनिक शिक्षाको उन्नयनको लक्ष्य लिएर गरिएको उहाँको भनाइ थियो। सरकारले मूल्य अभिवृद्धि कर भ्याटमा बहुदर बारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ। आजको हिमालय टाइम्समा राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित शीर्षकमा खबर छापिएको छ।
2: भारत सरकारले आयातित चियाको परीक्षण सम्बन्धी व्यवस्थामा संशोधन गर्दै सीमा नाकामा चियाको 20% कन्टेनरको ऱ्यान्डम नमूना परीक्षणका आधारमा प्रवेश दिने निर्णय गरेपछि नेपाली चिया उद्योगी तथा किसानले राहत महसुस गरेका छन्। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरणले त्यहाँको सेन्ट्रल बोर्ड अफ एक्साइज एण्ड कस्टम्सलाई असार 9 गते लेखेको पत्र अनुसार अब भारतमै खपतका लागि आयात हुने चियाको 20% नमूना जोखिममा आधारित परीक्षणका लागि छनौट गरिने व्यवस्था लागू गरिएको छ। यसअघि सबै कन्टेनर नै परीक्षण गर्नुपर्ने र त्यो परीक्षण कोलकातामै गर्नुपर्ने नियमले नेपाली चियाको भारत निर्यात अवरूद्ध भएको थियो। उक्त पत्र अनुसार भने भारतका सबै भन्सार नाकामा चिया परीक्षण गरिनेछ। भारतीय वाणिज्य सचिवको अध्यक्षतामा 16 जूनमा बसेको बैठकले घरेलु उपभोगका लागि आयात गरिने चियामा जोखिमका आधारमा परीक्षण गर्ने निर्णय गरेको थियो।
3: बढ़दो आत्मनिर्भरता धान दिवसमै सीमित शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। देशको अर्थतन्त्रका साथै खाद्य सुरक्षा र खाद्य सम्प्रभुतासँग समेत जोड़िएका प्रमुख खाद्य बाली धान उत्पादन अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले हरेक वर्ष मनाइने धान दिवसमा धानमा आत्मनिर्भरताको नारा अगाडि सार्दै आए पनि पछिल्लो 1 दशकमा धान उत्पादन 50-60 लाख मेट्रिक टन हाराहारीमै सीमित रहँदै आएको छ। सिंचाई अभावमा धेरै जसो खेतीयोग्य जमीन आकाश खेतीमै निर्भर भइरहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा झण्डै 38 अर्ब अर्थात 37,83,92,00,000 रूपियाँ बराबरको धान चामल आयात भएको छ। यस्तै कृषि विभागका महानिर्देशक सञ्जेलका अनुसार धान बालीमा आत्मनिर्भरताका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन्। आजका पत्र पत्रिकामा खबर छ।
2: अत्याधिक भर्ना तथा कागजात प्रशोधन शुल्कका नाममा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूमाथि आर्थिक भार थपिँदै